सामुदायिक रेडियो रेडियो बिहानी 97.6 मेगाहर्जको बिहान 6:35 बजेको समाचार सेरफेरमा विवेक सुवेदीको नमस्कार। तपाईँ यो प्रसारण एफएम ब्यान्डको 97.6 मेगाहर्जमा धादिङ

0: नया नेपाल को नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
3: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
2: ल हो, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न। त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
3: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
2: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 98 49 24 31 11, 98 49 24 31 11।
4: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
5: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
6: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
4: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछे।
6: ल भाइ, हल्ला नगर। छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
5: किन नि बाबा?
6: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
5: हस् बाबा।
1: कृष्ण सप्लायर्स, धादिङ बेसी पुछार बजार। प्रोप्राइटर कृष्ण तिमल।

0: सम्पर्क मोबाइल 97140130429।
1: बुढा आज इन्टरभ्यु थियो के भयो त?
2: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
1: होइन के भन्छ, कसरी नि?
2: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
1: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोप्राइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810, 9849185810।
3: रेडियो बिहानी 97.6 मेगाहर्ज।
4: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
5: होइन सर, के सोचिरहनु भएको छ?
4: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
5: ल सर, हाम्रै दार्जिलिङ बेची बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
6: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नेलकण्ठ नगरपालिका तिन बेच बजार धादिङ, सम्पर्क नम्बर 9851108878 र 9808887878।
7: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिप टप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ, हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764, 9141867764।
8: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले, अनि दबाई लिएर आएँ। जमानी फर्केछ, पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। हेर्नुहोस्, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
9: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै पर्यौँ।
10: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चोक नारायणगढ, मोबाइल 9855509034, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ, 9855249034।
11: नेपालका वरिष्ठ विशेषज्ञ डाक्टरहरूबाट सामान्य समस्यादेखि जटिल रोगसम्मको सफल उपचार गजुरी अस्पतालमा।
12: दैनिक रूपमा ज्वरो आउने, खोकी लाग्ने, पुरानो दम, मोटो दुख्ने, पुरानो ग्यास्ट्रिक, पेट फुल्ने, अल्सर, मृगौलाको पत्थरी, पिसाब पोल्ने, महिलाहरूको महिनावारी गडबडी, सानो पेट दुख्ने, युनाङ्गमा घाउ खटिरा आउने, सेतो पानी बग्ने, हाड जोर्ने, भाँचिएको या मर्किएको, छमछम गर्ने एवं कम्मर दुख्ने, घुँडा दुख्ने वा सुन्निने समस्याहरूको परीक्षण,
11: चिलाउने, छालामा देखिएको दुबी, दाद, लुतो, कोठी, त्यस्तै नाक कान घाँटी सम्बन्धी समस्याहरूको सफल उपचारका साथै बाल बालिकामा भएको समस्याको समाधानका लागि गजुरी अस्पताल, गजुरी 1 गजुरी बजार धादिङ, फोन 010-40-23-29।
13: प्रबन्ध निर्देशक राम कार्की, मोबाइल 9850-89-394।
3: रेडियो बिहानी 97.6 मेगाहर्ज।
1: पावरवाला चस्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
7: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
1: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावर वाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
7: विभिन्न ब्रान्डका सनग्लासेस, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
1: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843062686 र 9810323354।
7: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
1: पावरवाला चस्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
7: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
1: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
7: विभिन्न ब्रान्डका सनग्लासेस, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
1: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843062686 र 9810323354।
7: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
14: बुढी हेर त, लाऊ।
15: आहा, कति राम्रो मगजसूत्र, कहाँबाट ल्याएको?
14: कहाँबाट हुनु नि, मैले दिदी बहिनी सुनसादी गरगहना उद्योगबाट ल्याएको नि।
15: हजुर, हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
14: दिदी बहिनी सुनचाँदी गरगहना उद्योग, नीलकण्ठ नगरपालिका, वडा नम्बर 3, शान्त बजार, धादिङ। प्रोप्राइटर मेनुका बराइली। सम्पर्क नम्बर 9818-3274-73, 9861-7549-88, 9861-7549-88।
16: रेडियो बिहानी 97.6 MHz।
17: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
18: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
19: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
17: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
19: ल भाइगो, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
18: किन नि बाबा?
19: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
18: हस् बाबा।
20: कृष्ण सप्लायर्स, धादिङ बिस्तृत पुछार बजार। प्रोप्राइटर कृष्ण किबल सिन्हा।
7: सम्पर्क मोबाइल 9741-0130-429।
16: रेडियो बिहानी 97.6 MHz।
7: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
7: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
7: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3, धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि सुबलाभ पोलिक्लिनिक सँगै। प्रोप्राइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849-2431-11, 9849-2431-11।
8: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
9: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
10: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512940934।
7: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलीको गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98141667064, 98141667064।

0: नया नेपाल को नया रेडियो
1: रेडियो बिहाई 97.6 मेगाहर्ज 97.6 मेगाहर्ज
2: अहिले तपाईं सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु पञ्चाङ्ग राशिफल भूत वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेमप्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
3: 75223 र 98056 75223 पुनश फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
4: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
5: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
6: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
4: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 98451 75223 98056 75223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
7: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
2: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

प्रातः काली नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सधैँ आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेषादी बाह्र राशिफल। राशिफल पछि हामीले तपाईँहरूको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान र श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीको समस्या, कालसर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845-75-223 र 9805-75-223 नम्बरमा तपाईँहरूले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउन गरेका छौं। कार्यक्रम ज्योतिष वास्तु हरेक दिन बिहान ठिक 7 बजेदेखि लगभग तपाईँले 8 बजेसम्म तपाईँले सुन्न सक्नुहुन्छ र कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो, रेडियो चितवन 94.6 MHz रत्नगर 2 टाँडीबाट, इच्छा कामना एफएम 102.4 MHz इच्छा कामना कुरिन्टार चितवनबाट, रेडियो भरतपुर 105.2 MHz भरतपुर चितवनबाट, रेडियो साइनो 89.8 MHz चनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुधोली एफएम 97.2 MHz दुधोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 MHz होलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 MHz सिलिवाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 MHz हेटुडा मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मोलङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 MHz वीरगंज पर्चबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz नीलकण्ठ धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँहरूले सुनेर साथ र सहयोग हुने गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845-75-223 र 9805-75-223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह र भाग्यको विषयमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु आजको तिथिमिति अनि पञ्चाङ्गबाट। राजमिति 2083 साल भदौ महिनाको आज 16 गते, तदनुसार ऋषि सन् 2026 सेप्टेम्बर 1 तारिक, सक सम्वत् 1948, नेपाल सम्वत् 1146, गुलागा रोद नामक सम्वत्सर, दक्षिणायन वर्ष ऋतु, आज मंगलबार रहेको छ, भाद्र कृष्ण पक्ष, तिथि रहेको छ चतुर्थी, तिथि रहेको छ बिहानको 7 बजेर 16 मिनटसम्म, यानि कि आज चतुर्थी तिथि रहेको छ 3:52 पला बिहानको 7 बजेर 16 मिनटसम्म, तदुपरान्त पञ्चमी रहनेछ। नक्षत्रमा रहेको छ आज अश्विनी नक्षत्र रहेको छ, आज अश्विनी नक्षत्र रहेको छ 54:03 पला रहेको छ। यस्तै गरेर योगमा रहेको छ वृद्धि योग रहेको छ 48:57 पला रहेको छ। आज करणमा रहेको छ बालवाह करण रहेको छ, आज बिहानको 7 बजेर 16 मिनटसम्म, तदुपरान्त कौलवाह करण रहनेछ। चन्द्रमा आज मेष राशिमा, श्री सूर्य नारायण सिंह सिंह राशिमा, आनन्द योगमा आज अमृत योग रहेको छ, आज बिहान सूर्योदय

हजार 43 मिनटमा भयो भने संस्कृत 6:23 मिनटमा हुनेछ र आजको दिनमा घडी 12:40 बेला रहनेछ। दिन विशेष रहेको छ आज सेप्टेम्बर 1 तारिक, आज विशेष दिन रहेको छ, आज मंगल चौथी व्रतको दिन पनि रहेको छ। बिरुडा पञ्चमी विशेष गरी डाछी कोमल मती घाटनान नृसिंह यात्रा उपाकल साया भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। आज विशेष गरी मंगल चौथी व्रत रहेको छ, विशेष गरी मांगलिक तपाईँहरू हुनुहुन्छ भने तपाईँले अनिवार्य रूपमा मंगल चौथी व्रत आजदेखि शुरूआत गर्नुपर्ने हुन्छ, शुरूआत गर्न मिल्छ। र विशेष गरी मांगलिक तपाईँहरू हुनुहुन्न भने पनि तपाईँले मंगल चौथी व्रत चाहिँ बस्नुभयो भने श्री गणेशको कृपा तपाईँको लागि हुन्छ, विशेष गरी विघ्न बाधाहरू हटेर जान्छ, आफूले मन भनेका ताकेका आदिका कार्यहरू पनि पूरा हुँदै जानेछ भन्ने विश्वास पनि हाम्रो रहेको छ भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग पालिरहेको छ। आजको समय यानि कि आजको शुभ समय, अशुभ समय, लाभ समय के कस्तो रहन्छ, कति बजीदेखि कति बजीसम्म रहन्छ भन्ने विषयमा विशेष चर्चा हुने गर्नेछौं। सर्वप्रथम लागौं आजको काल बेला यानि कि राहुकाल र आजको राहुकालको समय रहेको छ दिउँसोको 1:38:51 दिउँसोको 3:14:05 काल बेला रहनेछ। आजको लागि लाभ बेलाको समय रहेको छ बिहानको 10:28:22 विशेष गरी दिउँसोको 12:03:37 लाभ बेला शुभ बेला रहेको छ। दिउँसोको 3:14:05 भएको शुभ बेला 4:49:19 रहनेछ भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई ग्रह गोचरको विषयमा पनि जानकारी भने गराउँदैछु। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा विशेष चर्चा भने गर्नेछौ। विशेष गरी सूर्य सिंह राशिमा, चन्द्रमा मेष राशिमा, मंगल मिथुन राशिमा, बुध सिंह राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र कन्या राशिमा, शनि मीन राशिमा, यस्तै गरेर राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिष्यहरूको राशि मेष राशि, अश्विनीको प्रथम चरण, नाम आउँछ चूडामणि, नाम आउँछ आदिनाडी देवगण परेको छ भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँहरूलाई विशेष रूपमा ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएँ र अब भने पालो रहेको छ आजका दिन तपाईँको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि 12 राशिफल।

0: मेष राशि हुनेहरूको लागि आजको दिन नयाँ कामको प्रस्ताव आउँदै जानेछन् भने सात दिनहरू बढ्दै जानेछन्। रचनात्मक कामले फाइदा दिलाउनेछन्। पहिलेको सफलताले थप हौसला जगाउनेछ। रमाइलो जमघको बीच स्वादिष्ट भोजनको आनन्द लिने अवस्था जुट्नेछ। बिछोडीका परिवारजनसँग भेटघाट हुनेछ। मनपर्ने वस्तु उपहार प्राप्त हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा आकर्षण समेत ल्याउने खालको योग भई राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि हुनेहरूका लागि आजको दिन समस्या पर्दा सहयोग गर्नेहरू कमै मात्रा भेटिनेछन्। परिश्रमका तुलनामा प्रतिफल कम मात्र प्राप्त हुनेछ। खर्च विवाद बढ्ने समय रहेकाले महत्वाकांक्षी योजनामा अघि नबढ्दा राम्रो। पाहुमा चोट पटकको योग देखिएकाले सजग रहनु पर्ला। खर्चको जोग गर्न आफ्नाबारे टाढिनुपर्ने परिस्थिति आउन सक्छ। आर्थिक प्रलोभन देखाउनेहरूबाट अलि सजग रहेर अगाडि बढ्दा राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि हुनेहरूका लागि आजको दिन कर्मयोगबाट विशेष फाइदा हुनेछ। व्यापार बढ्दै जानेछन् भने साझेदारीबाट लाभ मिल्दछ। शुभचिन्तकको साथ पाइन्छ। नयाँ अवसर प्राप्त हुनुको साथै आमदानीको स्रोत फेला पर्दै जानेछन्। श्रमको उचित मूल्याङ्कन हुनेछ। प्रयत्न गर्दा छोटो समयमै काम बढाउन सकिन्छ। नयाँ कामतर्फ अग्रसर भइनेछ। आमदानी बढ्नाले दैनिकीमा पनि परिवर्तन आउन सक्ने योग राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन सामाजिक कार्यले हौसला प्रदान गर्नेछ। प्रतिष्ठित काम गरेर धेरैको मन लुभ्याउन सकिन्छ। विशिष्ट व्यक्तिसँग मित्रता बढ्दै जाँदैछन्। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिन्छ। पुरूषार्थी कामले समाजमा स्थापित बनाउँदैछ। चुनौती पन्साएर पनि नयाँ काममा जग बसाउने मौका मिल्दैछ। परिश्रम परे पनि समय फलदायी रहनेछ। भूमि तथा भौतिक सम्पत्तिबाट पनि लाभ मिल्ने खालको योग भई राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि हुनेहरूका लागि आजको दिन समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ। बाध्यताले अप्ठ्यारोमा पर्न सक्छ। जिम्मेवारी बढ्दै जानेछन्। मुख्य काममा बाधा पुग्नेछ। व्यवसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ। काममा लगानी गर्न हतार नगर्दा राम्रो हुनेछ। अध्ययनमा समय दिन नसकेला आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। अलि सजग रहेर अगाडि बढ्दा राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन शारीरिक कमजोरीले चिन्ता बढाउन सक्छ। अरूका लागि समय धन्दा बुद्धि खर्च गर्नु पर्ला। बाध्यताले अल्म ल्याउन सक्छ। तैपनि लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ। काम पूरा नभए पनि दोहोऱ्याएर प्रयत्न गर्दा केही फाइदा हुनेछ। सामुदायिक जिम्मेवारी वहन गर्ने समय रहेको छ। चिताको मूल्य प्राप्त नभए पनि पछिलाई फाइदा हुने काम हात लागि हुने सालका योग भनी राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9806572223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूका लागि आजको दिन परिस्थिति अनुकूल रहनेछ भने लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। छोटो समयमा फाइदा उठाउन सकिन्छ। अध्ययन प्रगति हुनेछ भने लेखन कलामा निरगता आउनेछ। उपहार खानपानले दिन आनन्दमय रहनेछ। परिवारजनसँग साथले उत्साह जगाउनेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउने मौका मिल्नेछ। सेवामूलक कामले नाम र प्रतिष्ठा दिलाउन सक्ने योग राशि तुलालाई आजको दिन विशेष देखिएको छ।
2: वृश्चिक
0: राशि उनीहरूका लागि आजको दिन भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। साहसी काम गरेर प्रशस्त लाभ उठाउन सकिन्छ। नयाँ योजनातर्फ अग्रसर भइँदैछ, नयाँ काम प्रारम्भ हुनेछ भने मेहनतले आयस्रोत सबल बढाउन सकिन्छ, व्यापारमा फाइदा हुनेछ, विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ, प्रतिस्पर्धाको दौड़मा अग्रस्थान हासिल हुनेछ, दिगो काम हात लागि हुने समय राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि हुनेहरूको लागि आजको दिन समयको रफ्तारलाई पछ्याउन नसक्दा पछि परिन्छ, भौतिक साधन बिग्रनले पनि लक्ष्य प्राप्त गर्न नसकिएला, अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला, मन खिन रहनेछ, पेटको खराबीले स्वास्थ्य कमजोर रहला, अरूको लागि बुद्धि र समय खर्च गर्नुपर्ने योग देखिन्छ, आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्, अवसर आए पनि नयाँ काममा हात हालु अघि राम्ररी विचार पुर्याएर अगाडि बढ्दा राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि हुनेहरूका लागि आजको दिन आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्, कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हात लागि नहुन सक्छ, पहिलेका सम्झौता तोड्नु पर्ने परिस्थिति आउन सक्छ, अरूको भरले मात्र काम पूरा नहुन सक्छ, मान्यजनको सहयोगले तत्काललाई अन्यल टार्न सक्छ, रोकिया काम भने दोहोर्याउनु पर्ला, अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि पर्ने योग राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन नयाँ काम प्रारम्भ गर्ने समय रहेको छ, चिताको काममा सोचे जस्तै सफलता मिल्दैछ, दाजुभाइमा आत्मीयता बन्दैछ भने प्रेम र मित्रको बन्धन समेत कसिलो भएर जानेछ, लगानी गर्दा व्यापार व्यवसाय मनको धन लाभ हुनेछ, आलस्य त्यागेर मेहनत गर्दा फाइदा उठाउन सकिन्छ, पहिलेको उपलब्धिले पनि उत्साह जगाउँदैछ, प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउने खालको योग भए राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन दुविधा बन्नाले निर्णय क्षमता कमजोर बन्दै जाँदैछन्, वाद विवादले आँटेका काममा बाधा पुर्याउन सक्छ, अलि सजग रहनु पर्ला, अरूको वचन टाल्न नसक्दा दुःख पाइन्छ, तर मेहनत गर्दा आय आर्जनका स्रोत बढ्दै जानेछन् भने उठ्नुपर्ने रकम हात लागि हुनेछ, अध्ययनमा धेरै प्रगति हुनेछ, नयाँ ज्ञान सिक्ने समय रहेको छ, मेहनतले आमदानी बढाउनेछ, दिन उत्साह प्रवर्तक नै रहने खालको योग भनी राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु, मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग राशिफल भूत वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
4: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845175223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
5: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

0: सम्पूर्ण स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी गराइसकेका छौँ आजका तिथि मिति पञ्चाङ्ग मेषादी बाह्र राशि फलका विषयमा जानकारी हामीले तपाईँलाई गराइसकेका छौँ र अब पनि पालो रहेको छ तपाईँको भूत वर्तमान अनि भविष्यको विषयमा ग्रह र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउने गरेका छौं। 9841975223 र 9806575273 नम्बरमा तपाईँले हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासा रहेका छन् भने फोन गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा ग्रह र भाग्यको विषयमा विशेष जानकारी पनि हामी तपाईँलाई गराउँदैछौ। आज दिन विशेष रहेको छ, आज मंगल चौथीको दिन रहेको छ, असाध्य पवित्र रहेको छ। मंगल चौथीको व्रत सम्पूर्णले गर्नुहोला। आज व्रत बस्न नसक्ने अवस्था हुनुहुन्छ तपाईँको भने शुद्ध भोजन शाकाहारी भोजन तपाईँले खानुहोला है। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौं। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
1: नमस्कार हजुर, राधे राधे।
0: राधे श्याम, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: म हेटौडा 18 फुर्के चौरबाट श्रीराम खतीबाट बोले हजुर।
0: हेटौडा 18 फुर्के चौरबाट बोल्दै हुनुहुन्छ, कसको विषयमा हेर्न चाहनुहुन्छ?
1: म आज आफ्नै बारेमा हजुर।
0: आफ्नै बारेमा, योभन्दा पहिला पनि फोन गर्नु भएको थियो कार्यक्रममा?
1: होइन, फोन चाहिँ गरेर प्रयास चाहिँ गरिरहेको थियौँ, आज चाहिँ अब लाग्यो। आज
0: आज फोन लाग्यो है?
1: हजुर हजुर हजुर।
0: ल भन्नु त, जन्म मिति कति हो तपाईँको?
1: 2029 साल।
0: 2029
1: हजुर, भदौ 26 गते।
0: भदौ महिनाको 26 गते
1: आइतबार
0: हजुर, समय भन्नुहोस्।
1: राति 11:18
0: रातिको 11:18 जन्म। जन्म कुन जिल्ला हो? मकनपुरमै हो?
1: मकनपुर, मकनपुर जिल्ला हो जन्म हजुर।
0: हजुर, ल ठिक छ, सुन्नुहोस् है त।
1: हजुर,
0: श्री गणेश आय नमः, श्रीमती रामानुजाय नमः, सर्वमंगल मंगल्ये शिवे सर्वतसाधिके शरणत्र मुखे गौरी नारायणी नमस्ते हे। तपाईँको 2029 साल भाद्र शुक्ल पक्षको आइतबार तृतीया तिथिमा जन्म, राशि कन्या परो, चित्राको दोस्रो चरण, नाममा आउँदो छ तपाईँको

0: बारे घातक हुन्छ तपाईको लागि श्रवण नक्षत्र पनि घातक नम्बरमा 12 नम्बर राशिमा मकर भन्ने राशि विशेष घातक हुन्छ तपाईको लागि विशेष गरी सिंह राशि पनि घातक हो तपाईको ग्रह दशा भाग्य बलिया छन् विवाहमा दाम्पत्यमा अलिकति बाधा हो तपाईको लागि तपाईको विशेष गरी मांगलिक पर्नुभयो सरकारी क्षेत्रमा जागिर आर्मी पुलिसमा भर्ती भएर पेन्सन खाने ग्रह पनि थिए तपाईँ कहाँ अब जानुभयो जानु भएन खानुभयो खानु भएन है अनि त्यसपछि तपाईँको गुरु चाण्डाल योग परेको छ यो एकादशीको व्रत बस्नुपर्ने देखिया देखिया छ मंगलबारको दिन चोखो खाने आज दिन पनि विशेष मंगल चौथी रहेको छ आज चोखो नित गर्नु श्रीमतीसँग सम्बन्ध राम्रो श्रीमतीजीको स्वास्थ्यलाई राम्रो गराउँछ समस्याहरू कम आउँछ भन्ने कुरा देखाउँछ अब बिजनेस व्यापार गर्ने हात हुन् तपाईँका जागिर भन्दा पनि बिजनेस व्यापार राम्रो हुन्छ तपाईँको लागि अलिकति नाग दोष परेको छ यो नागले गर्दा काममा कार्यमा अलि रोकावटहरू आउने बाधाहरू आउने दशाहरू परेको छ यो नाग दोषको रत्न कवच तपाईँले लगाउनुहोस् नाग दोषको रत्न कवच लगाउनुहोस् दुईटा काम गर्नुहोस् त्यसपछि मंगलबारको दिन चोखो गणेश चौथी मंगल चौथीको दिन चोखो यस्तै गरी एकादशीको दिन अन्न नखानु यति काम गर्नुभयो भने तपाईँलाई एकदम राम्रो रत्न कवच लगाएर तपाईँले एकादशीको दिन अन्न नखाने अनि मंगलबारको दिन चोखो नित गर्ने यति काम गर्न सक्नुभयो भने धेरै कुरामा तपाईँलाई राहत र धेरै कुरामा तपाईँलाई राम्रो हुन्छ अहिले ग्रह तपाईँलाई उल्का चलिराखेको छ अहिले केतु भन्ने ग्रह चर्या छ मन अलि चञ्चल चञ्चल भइराखेको छ अलि छिटो छिटो रिसाउन मन लागिराखेको छ अहिले परिवारसँग अलिकति ग्रह नमिल्ने विचार नमिल्ने पनि भइराखेको छ तपाईँको हेर्दाखेरि चाहिँ अहिले कुनै पनि क्षेत्रमा लगानी बिजनेस व्यापार सुरुवाती नगर्दा राम्रो हुन्छ तपाईँको लागि चाहिँ अलिकति नसा सम्बन्धीको पेट सम्बन्धीको समस्याहरू गराउन सक्छ अलिक सावधान तपाईँ हुनुपर्छ विवाहमा तपाईँको बहुविवाहको योग चाहिँ परेको छ समस्या के छ त भन्नुहोस् त
1: समस्या त केही छैन यस्तो केही काम गर्न खोज्यो भने अब हुँदैन
0: काल सर्प योग परेको छ तपाईँलाई नाग दोष परेको छ
1: हजुर हजुर सन्तानबाट के कस्तो ऊ छ
0: सन्तानबाट तपाईँलाई त्यस्तो नराम्रो छैन अब मेडमकोबाट कस्तो छ माताजीकोबाट कस्तो छ तपाईँकोबाट त्यस्तो नराम्रो छैन कतिको रिस कतिको उठ्छ रिसाउनु चाहिँ भएन है अलिकति कडा कडा स्वभावको हुनुहुन्छ अलिक कडा कडा नहुनुहोस् होइन राम्रो छ ग्रहहरू नराम्रो छैन कालो सर्पको रत्न कवच तपाईँको लागि आवश्यक अहिले होइन तपाईँले पहिलादेखि नै लाउनु पर्थ्यो क्या विद्यार्थी जीवनदेखि 16 वर्ष लगभग 15-16 लाउनु पर्थ्यो तपाईँले यो लगाउनु भएको थियो भने तपाईँले धेरै कुरामा तपाईँ अगाडि बढ्नुहुन्थ्यो अब अहिले पनि केही भएको छैन रत्न कवच लगाउनुहोस् छोराहरूलाई नातिहरूलाई पनि यसले सपोर्ट गर्छ किनकि तपाईँ मूल मान्छे जरा हो
1: होइन
0: त्यही भएर तपाईँको ग्रह नबिगार्नु होला बलियो बनाएर राख्नुहोस् तपाईँ बलियो हुनुभयो भने छोराछोरी पनि बलियो हुन्छन् है अरू केही छ
1: अनि यस्तो घरको घरको वास्तुहरू यतापट्टि कस्तो राम्रो छ
0: यस्तो हुन्छ घरको वास्तु त अब यहाँबाट तपाईँको चिनाबाट आउँदैन क्या कसै ज्योतिषीले घरको वास्तु चिनाबाट हेर्नुहुन्छ त्यस्तो होइन त्यो हच्चो हेरेका जस्तै हो घरको वास्तु त घरको नक्सा हेर्नु पर्यो बनावट हेर्नु पर्यो घरको माटो हेर्नु पर्यो नि त हो कि होइन त्यस्तो हुन्छ घरको कुण्डली भनेको घरको चिना भनेको जमिनको माटो र नक्सा हो कस्तो खालको बनाउनु भएको छ भन्ने हो अब लागि पछि सल्लाह गरौँ नानी है उहाँले फोन गर्नुभएको थियो हेरौँडा मकवानपुरबाट फोन गर्नुभएको थियो उहाँले चाहिँ आफ्नो बारेमा हेरेर गइसक्नु भएको छ तपाईँ पनि आफ्नो र आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ तपाईँले फेसबुकमा टिकटकमा देख्नु भएको होला नि ए 100 वर्ष भन्दा 100 वर्षदेखिको सबैभन्दा राम्रो मंगल चौथी यस्तो उस्तो भन्ने होइन त्यस्तो होइन है त्यो चाहिँ अब अलिकति फेसबुकतिर टिकटकतिर अलिकति धेरै नै हुन्छ यसमा चाहिँ तपाईँले मंगल ज्योति चाहिँ तपाईँको चाहिँ 100 वर्षभन्दा यता यस्तो थिएन उस्तो थिएन भन्छन् क्या त त्यही अलिकति प्रचार हुन्छ अलिक बेसी भाइरल हुन्छ भनेर हो त्यस्तो गलत हामीले बोल्नु हुँदैन मंगल ज्योति नर्मल मंगल ज्योति हो तपाईँले व्रत बस्न सक्नुहुन्छ मंगल ज्योति भनेको जुन सुकै मंगल ज्योति भए पनि एउटै हो है यसमा तपाईँले विशेष ख्याल गर्नुहोला तपाईँको लागि छोरा पनि एउटै हुन् नि हो कि होइन कान्छा छोरा बेसी

0: राम्रो जेठा छोरा नराम्रो भन्ने माया त एउटै हुन्छ होइन, अब सानोलाई अलिकति बेसी माया गर्ने भन्ने कुरा अलग छ, कान्छाको माया अलिक बेसी हुन्छ होला होइन, किनकि ऊ सानै हुन्छ, अब हुर्केका छोराको माया कम हुन्छ, यिनीहरू आफै गर्न सक्छन्, ठुला भयो अब आफ्नो जिम्मेवारी आफै उठाउन सक्छन् भन्ने हुन्छ नि त है, त्यही भएर अलिक सानो छोराको चाहिँ अलिक बेसी सानो चिजको अलिक बेसी माया हामीमा भइ निहाल्छ। 9845175223 र 9806575223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ। आफ्नो र आफन्तको विषयमा, ग्रह र भाग्यको विषयमा जानकारी तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। तपाईँहरूले पनि बाढी पीड़ितलाई सहयोग कतिजनाले गर्नुभएको छ, कतिजनाले गर्नुभएको छैन, नगरेका व्यक्तिहरूले चाहिँ प्रधानमन्त्री कोषमा हाल्नुहोला, त्यहाँ प्रधानमन्त्रीको जीले क्युआर दिनुभयो, नेपाल सरकार क्युआर छ हो, त्यहाँ हाल्नुहोस् है पैसा चाहिँ। अरू नचिनेका मान्छेलाई पैसा नदिनुहोला, कोही माग्दै आउँछन् नि पैसा प्रधानमन्त्री कोषको के अरे बाढी पीड़ितको लागि हो यस्तो उस्तो भन्ने माग्दै माग्दै घर घरमा आउँछन् नि दुईजना चारजना, नचिनेकालाई नदिनुहोला एक रुपियाँ पनि। तपाईँहरूले प्रधानमन्त्री राजकोषमा पैसा हालिदिनु सक्यो, आफूले गरेको सहयोग होइन, तपाईँले प्रधानमन्त्री कोषमा पनि हाल्ने, ओडामा पनि दिने, टोल विकासमा पनि दिने, फेरि माग्दै आउनुले पनि दिने गर्नु पर्दैन होइन, अब माग्दै आउँदा झन् दिँदै नदिनु, चिन्नु भएको छैन नदिनु होला, ती सबै खाइदिन्छन् मेरो पैसा, नचिनेको मान्छे त को नि हो कि होइन भन्नुहोस् त, जमाना खराब छ नि त, त्यही भएर कि तपाईँले अब धेरै ठाउँमा म दिन्छु, ओडामा पनि दिन्छु, आमा समूहलाई पनि दिन्छु, टोल विकासलाई पनि दिन्छु होइन, नेपाल सरकार खाता पनि हाल्छु भने त्यो पाउनुहुन्छ है, त्यो चाहिँ एउटा आधिकारिक नै हुन्छ, किनकि टोल विकास चिनेको छ, मिटिङ हुन्छ, यति पैसा यो फलाना खातामा हालेको भन्ने प्रमाण हुन्छ होइन, धेरै कुराहरू हुन्छन् नि त, ओडामा लगेर तपाईँले दिनुभयो भने पनि ओडामा पनि त्यसो सङ्कलन गर्नुभएको छ भने लगेर दिनु होला, नभए डाइरेक्ट प्रधानमन्त्री कोषको क्युआरहरू सार्वजनिक भइराखेको छ त्यसमा हाल्नु, क्युआर स्क्यान गर्दाखेरि के लेखेर आउँछ तलपट्टि होइन, कुन ब्याङ्क हो, के नामको व्यक्तिको आउँछ कि भनेर पनि हेर्नु होला, त्यहाँ त्यहाँ लेखे हुन्छ प्रधानमन्त्रीको भनेर, प्रधानमन्त्री राहत कोष भनेर लेखे हुन्छ होइन, हो त्यो त्यसमा पनि हाल्नु होला तपाईँले, फेरि क्युआर चाहिँ प्रधानमन्त्री कोष हो भने क्युआर गर्ने, तलपट्टि मोबाइलमा हेर्दाखेरि नाम अर्कै व्यक्तिको आयो भने त्यो त्यहाँ नहाल्नु होला पैसा है, फेरि तपाईँले त्यसो गर्नु होला, तपाईँले पैसा हाल्न आउँदैन भने अलिक जान्ने बुझ्नेलाई तपाईँले सिकाउनु होला, अराउनु होला, यसो गरिदिनुहोस् भन्नुहोला है, त्यो गर्दा राम्रो हुन्छ। 9845175223 र 9806575223 नम्बरमा सम्पर्क पनि गर्नुहोला। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौं, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
1: हजुर नमस्ते गुरु।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: हजुर म रोल्पाबाट,
0: रोल्पा जिल्लाबाट, शुभ नाम तपाईँको?
1: विनय बस्नेत।
0: विनय बस्नेतजी बोल्दै हुनुहुन्छ, कसको विषयमा हेर्न चाहनुहुन्छ?
1: आफ्नै विषयमा गुरु।
0: आफ्नै विषयमा हो, जन्ममिति भन्नुहोस् त कति हो?
1: 2055/4/18
0: 2055/4/18 समय पनि
1: बिहान हो 3:30
0: बिहानको 3:30 हो।
1: हजुर
0: उज्यालो भएको 18 हो?
1: हजुर उज्यालो भएको 18
0: ल ठिक छ। रोल्पा कुन ठाउँबाट हो तपाईँ?
1: रोल्पा हुलेरीबाट।
0: हुलेरीबाट हो, बाढी पहिरो त्यतातिर आउँदैन नि?
1: हजुर आउँदैन,
0: बाढी त आउँदैन त्यतापट्टि, डाँडा छ, पहिरो चाहिँ आउन सक्छ होइन?
1: हजुर हजुर,
0: अलिक सावधान रहनुहोस् है।
1: हजुर
0: 2055 श्रावण शुक्ल पक्षको तपाईँको आइतबारको राति उज्यालो भएको सोमबार दशमी तिथिमा जन्म वृश्चिक राशि, तपाईँको वृश्चिक राशि नाम आउँछ तपाईँको नेत्र भन्ने नाम आउँछ, नेत्र राज भन्ने नाम आउँदो रहेछ, के नाम राख्नु भएको थियो नारायणमा? थाहा छ
1: नारायणमा? थाहा छैन गुरु।
0: ल नेत्र है, नेत्र राज भने, नेत्र भनेको संस्कृतमा नेत्र भन्छ आँखालाई क्या, नेत्र है, मध्यनाडी देवगण परेको छ तपाईँको, यहाँबाट हेर्दा घातकमा परेको छ तिथि, प्रतिपदा षष्ठी एकादशी शुक्रबार घातक, नम्बरमा 8 नम्बर राशिमा तुला राशि घातक छ, तपाईँको लागि तुला राशि घातक हुन्छ, मंगलबार तपाईँको चाहिँ विशेष गरी व्रत बस्नुपर्ने देखियो, तपाईँ मांगलिक हुनुभयो क्या, लभ पनि यसो छुट्ने, पहिलो लभ पनि अनि पहिलो श्रीमतीसँग पनि ग्रह नमिल्ने, श्रीमती कडा खालकी पाउने, तपाईँ पनि फेरि कडा कडा स्वभावको मान्छे हुने भन्ने कुरा देखियो क्या यहाँबाट, यसमा अलिक विशेष ख्याल गर्नु, सरकारी जागिर राम्रो छ, विदेशतिर त्यति धेरै कोसिस नगर्नु, फलाम सम्बन्धी काम कारबार त्यति धेरै राम्रो हुँदैन, पूर्णिमाको दिन सक्नुहुन्छ व्रत बस्नु नसके चोखो खानु अनि शनिबारको दिन तोरीको तेल नखानु लसुन प्याज माछा मासु नखानु सकिन्छ व्रत बस्नु पिपलको बोटो नजिकै छन् भने पिपलमा जल चढाउनु शनिबारको दिन है अब तपाईँ लग्नेश माङ्गलिक हुनुहुन्छ आज मंगल चौथी पनि हो माछा मासु लसुन प्याज होटलतिर खानेकुरा यताउता नखानु आजदेखि सुरु गर्नु मंगलबार मंगलबार गर्नु है तपाईँको लागि राम्रो भइहाल्छ समस्याहरू बाधाहरू रोकावट आउँदैन तपाईँको घरमा पितृदोष परेको छ अनि जहिले पनि मनमुटाव हुने झै झगडा हुने जे काम गर्यो त्यो काममा रोकावट र बाधा आइहाल्ने भएको छ क्या तपाईँको घरमा तपाईँको घरमा अकाल मृत्यु भएको छ कसको भएको छ तपाईँलाई थाहा छ त मम्मी बाबालाई सोध्नु सानो बच्चाको अकाल मृत्यु भएको छ है त्यो भएर यसमा तपाईँले विशेष ख्याल गर्नु यो अकाल मृत्यु भएको चाहिँ अब तपाईँको पितृदोषको शान्ति त्रिपिण्डी भन्ने श्राद्ध हुन्छ त्यो श्राद्ध गर्नुपर्छ त्रिपिण्डी त्यो गर्नाले राम्रो हुन्छ त्रिपिण्डी गर्नुभयो भने सबैलाई राम्रो हुन्छ गर्नुहोस् यसले समस्याहरू कम हुन्छ भन्ने कुरा देखियो है उन्नति प्रगति राम्रो गर्ने अलिक कडा स्वभावको हुनुहुन्छ कडा स्वभावलाई कम गर्नुहोस् तपाईँ छिटो रिसाउने मान्छे हो क्या अलिक कम गर्नुहोस् राम्रो हुन्छ अहिले ग्रह तपाईँलाई चलेको छ पिङ्गला मनमा पीर चिन्ता लागिराखेको छ अलिकति स्त्रीबाट टाढा रहनु केटीहरूबाट टाढा रहनु यसो लपसप गरेर पनि छुट्ने मनमा पीर चिन्ता हुने अनि श्रीमती बिहा गर्नुभएको छ श्रीमतीसँग सम्बन्धमा बाधाहरू आउने दशाहरू परेको यहाँबाट देखिन्छ पहिलो घरबार दाम्पत्यमा तपाईँको बाधा आउने ग्रह पनि परेको छ यदि तपाईँको श्रीमती माङ्गलिक हुनुभएन भने दुई घरबार पक्का हुन्छ भन्ने कुरा देखिया छ के छ समस्या भन्नु त
1: समस्या त त्यस्तो केही छैन गुरु
0: हजुर
1: मेरो विदेश यात्रा कस्तो छ उसको लागि हो
0: विदेश जाने हो भने पूर्णिमाको व्रत बस्नु पर्यो चाँदीको सिक्री लाउनु पर्यो तपाईँले अरू केही गर्नु पर्दैन अनि शनिबार र मंगलबार चोखो खाने माङ्गलिक हुनुहुन्छ तपाईँ लग्नेश माङ्गलिक माङ्गलिकले गर्दा श्रीमतीलाई समस्या बनाउँछ रोगी गराउँछ तपाईँको है अनि फलामु सम्बन्धी कामहरू नगर्ने मोटर बाइकहरू किन्दा गाडी घोडा किन्नु भयो तपाईँको नामबाट नकिन्ने होइन चलाउन पनि धेरै नचलाउने मिसनरी कामतिर विदेश नजाने होइन त्यो गर्नुपर्छ तपाईँको लागि अरू त्यस्तो नराम्रो छैन ठिकै छ राम्रै छ है बाबु राम्रो छ श्रीमतीसँग चाहिँ ग्रह मिल्दैन भन्छ कस्तो छ बिहा गर्नुभयो लभ परेर हो अनि के छ अन्तर्जातीय हो कि एउटै आफ्नै जात हो कि एउटै जात हो अनि उमेरमा जेठी हुनुहुन्छ कि कान्छी हुनुहुन्छ तपाईँ भन्दा
1: उमेरमा उसमा चाहिँ भन्दा मुनि त छ होला सायद
0: कान्छी कान्छी हुनुहुन्छ तपाईँ भन्दा
1: डकुमेन्टमा चाहिँ उसमा चाहिँ खोइ जेठो छ कि खासै त्यति छन्
0: ए त्यसका लागि तपाईँले माङ्गलिक हुनुहुन्छ हुनुहुन्न भन्ने कुराहरू हेर्नु पर्यो यदि उहाँ माङ्गलिक हुनुहुन्न भने फेरि सम्बन्ध बिग्रिन सक्छ क्या कुरा बुझ्नुभयो नि तपाईँको पहिलो प्रेम पनि होइन फेरि उहाँ होइन तपाईँको किनकि पहिलो प्रेम त असफल हुन्छ अनि पहिलो विवाह पनि असफल हुन्छ त्यो त ग्यारेन्टी हो होइन अब पहिलो प्रेम असफल भयो अब पहिलो विवाह असफल हुन्छ हुन्न भन्ने कुरा चाहिँ उहाँ माङ्गलिक हुनुहुन्छ भने विवाह असफल हुँदैन माङ्गलिक हुनुहुन्न भने चाहिँ असफल हुन्छ भन्ने हो क्या बुझ्नुभयो नि अनि कमाउन पनि नसक्ने उहाँ माङ्गलिक हुनुहुन्न भने दुईजना ग्रह मिलेको छैन भने कमाउन नसक्ने कमाएको धन पनि दिनको 1000 कमाइयो भने 1200-1300 खर्च हुने होइन अनि बचत गर्न नसक्ने दुःख दुःख हुने हो त्यस्तो पर्छ क्या त्यही भएर यसमा चाहिँ तपाईँले विशेष ख्याल गर्नुपर्छ है हुन्छ
1: हुन्छ
0: हस् हस् फोन गर्नुभयो धेरै धन्यवाद कार्यक्रम उहाँले रोल्पा होलेरीबाट फोन गर्नुभएको उहाँले चाहिँ तपाईँ पनि आफ्नो र आफन्तको विषयमा ग्रह र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन तपाईँले पनि गर्न सक्नुहुन्छ 9845175223 र 9806575223 नम्बरमा तपाईँले पनि सम्पर्क भने गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासा रहेका छन् भने फोन गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गराउँदैछौ। कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गरौं। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते।
2: नमस्ते।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: सिन्धुली बोलेको।
0: सिन्धुली दुधोलीबाट?
2: हजुर।
0: हजुरको शुभ नाम भन्नुहोस् त।
2: मेरो नाम सुकुमार बिगा।
0: सुकुमार बिगा। सिन्धुली कुन ठाउँबाट बोल्नु भएको हो?
2: दहकाबाट। हजुर
0: हजुर। अनि कसको विषयमा हेर्न चाहनुहुन्छ त?
2: छोरीको विषयमा।
0: छोरीको जन्ममिति भन्नुहोस् त कति हो?
2: जन्ममिति 2069 साल।
0: 2069।
2: अनि माघ 25 गते।
0: माघ महिना 25 गते। समय भन्नु।
2: बिहिबार।
0: समय भन्नुहोस् न।
2: रातको 12 बजे हो कि पाउने हो कि
0: थाहै भएन। बर्बाद भयो है।
2: हजुर।
0: जन्म कुन जिल्ला भएको?
2: जन्म सिन्धुलीमै भएको।
0: ल सुन्नुहोस् है ध्यान दिएर, कसको यो छोरा कि छोरी भन्नुभयो?
2: छोरी। हजुर छोरी।
0: ल सुन्नुहोस् है, 2069 साल माघ कृष्ण पक्षको बिहिबार त्रयोदशी तिथिमा जन्म, धनु राशि होइन, अनि पूर्व साढाको तेस्रो चरण नाम आउँछ फाल्गुनी भन्ने नाम आउँछ है।
2: हजुर। के भन्नुभयो?
0: फाल्गुनी। फाल्गुनी भन्ने नाम आउँछ। मध्यनदी नरगण परेको छ। कडा कडा स्वभावकी छोरी पाउनुभयो तपाईँ जस्तै होइन। घातक। हजुर। घातक तिथिहरू तृतीया अष्टमी त्रयोदशी शुक्रबार घातक, नम्बरमा 9 नम्बर राशिमा कर्कट भन्ने राशि घातक छ। अलिक जिदी जिदी अलिक घमनी घमनी खालके चाहिँ छोरी पाउने ग्रह छ तपाईँको। त्यसो खालके चाहिँ छिट्टो रिसाउँछिन्, छिट्टो सेलाउँछिन्, ग्रह दशाहरू परेको छ। पछि विवाहमा दाम्पत्यमा विशेष ख्याल गर्नुहोला। अलिकति अन्तर्जातीय विवाह अथवा आफूभन्दा कान्छो केडासँग विवाह गर्दा राम्रो हुन्छ नानीलाई है। विदेशतिर राम्रो छ, पढाइमा असाध्यै राम्रो हो। अब नपढ्नेलाई त कसलाई आउँछ र होइन। अब अहिले नानीको ग्रह अहिले नानीको ग्रह चलेको छ संकटा, र अर्को सूर्य भन्ने ग्रह चलेको छ। आगो तातो चिज बिजुलीबाट टाढा राख्नु होला नानीलाई। राम्रो छ ग्रह, त्यस्तो नराम्रो छैन त यिनको, ठिकै छ त। समस्या के छ ल भन्नुहोस् त?
2: विषय पढ्दा राम्रो हुन्छ।
0: अब अहिले सानैदेखि के विषय पढ्ने? अहिले त सबै पढ्ने नि,
2: अहिले त 9 छ।
0: अनि अब एसएससी दिनु पर्यो नि। एसएससी दिइसकेपछि जस्तै म्यानेजमेन्ट साइन्स होइन, अनि त्यसपछि म्याथमेटिक्सहरू यस्तो विषय लिएर पढ्ने। जस्तै पढ्न सक्छन् पढाउन सक्नुहुन्छ भने नर्स सम्बन्धी, नर्सिङ सम्बन्धी डक्टरहरू पाउने होइन। अब धेरै पैसा लाग्छ क्या डक्टरहरू बनाउनलाई। पैसा जम्मा गर्दै जानुभयो भने त पढाउन पनि सकिन्छ नि त, त्यो गराउने। मेडिकल सम्बन्धी फिल्डहरू राम्रो हुन्छ छोरीको लागि, ठिक छ। त्यस्तो नराम्रो छैन, ठिकै छ।
2: कुन रङ राम्रो हुन्छ
0: यिनलाई? पहेँलो कलर राम्रो हुन्छ, घिउ कलर राम्रो हुन्छ यिनको लागि चाहिँ। अरू भन्दा यस्तो हुन्छ, कलर भन्दा पनि अब तपाईँको ग्रह हुनु पर्यो राम्रो क्या होइन। ग्रह राम्रो हुनु पर्यो, ग्रह चाहिँ अलिक कमजोर छ यिनको। अब अलिक बलियो बनाउनु पर्यो नानीको ग्रह दशालाई होइन, त्यसपछि राम्रो हुन्छ। सबै ग्रह राम्रा छन्, उच्च निचहरू छैनन्, सबै ग्रह राम्रा छन्। पावरमा छन् ग्रहहरू चाहिँ, तर पावर भए पनि काम त गर्नु पर्यो नि त आफैले। अलिक अल्छी स्वभावकी हुन्छ क्या पछि गएर, अलि अल्छी हुने, मोटो घाटो हुने यस्तो ग्रह हुन्छ क्या पछि चाहिँ, अहिले होइन होइन। त्यस्तो विवाहबारी त यिनको लागि सबैभन्दा राम्रो भनेको चाहिँ 25 कटाएर विवाह गर्दा राम्रो हुन्छ। तर यिनको 25 भित्र नकटिकन यिनले विवाह गर्छन् क्या आफै खोजेर, लभ म्यारिज क्या। त्यस्तो ग्रहहरू परेको छ, कडा कडा हुन्छन्। तपाईँ पनि कडै हुनुहुन्छ हो कि होइन? आफू त्यस्तो लाग्दैन है?
2: हजुर। अनि यो त्यस्तो नाउँबाट बस हिँड्नलाई मिल्छ मिल्दैन गुरुबा?
0: बसैँ अहिले नानीको नामबाट हिँड्नलाई त्यस्तो केही फरक पर्दैन, तर संकटा चलेको बेलामा नहिँड्नु भन्छन्। नानीको नामबाट किन हिँड्ने, अब आफ्नै नामबाट श्रीमानको नामबाट गर्ने नि। कहाँ सर्न खोज्नुभयो, बसाइ सरेर कहाँ जान खोज्नुभयो, कतापट्टि?
2: यता दोकातिर, दोका माथि हो हामी, अनि यो पोखरातिर कति फाट नफा हुन्छ,
0: त्यो चाहिँ हेर्न मिल्दैन, त्यो चाहिँ माटो हेर्नुपर्छ। तपाईँले त्यो जुन ठाउँमा तपाईँ सर्न खोजिराख्नु भएको छ घडेरी किनेर, त्यो घडेरी तपाईँलाई फाप्छ कि फाप्दैन भन्ने कुरा हेर्नुपर्छ। माटो त मैले यहाँबाट हेर्न त सक्दिनँ होइन, तपाईँ चितवनतिर आउनुभएको बेला भयो भने माटो हेराउनु, नभए उतै ज्योतिषीहरू छन् भने उतै ज्योतिषीहरू लगाएर माटो देखाउनुहोस्, मलाई फाप्छ कि फाप्दैन हेरिदिनुहोस् भन्नु, अनि मात्रै सर्नुलाई, नभए त्यतिकै आफ्नै तालमा नसर्नु, दुःख पाइन्छ है। हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नु होला। उहाँले फोन गर्नुभएको थियो हामीलाई, सिन्धुली दुधौलीबाट फोन गर्नुभएको थियो उहाँले चाहिँ। तपाईँ पनि आफ्नो र आफन्तको बारेमा ग्रह र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न सक्नुहुन्छ। तपाईँले पनि बाढी पीडितलाई सहयोग गर्नुभयो होला, नगर्नु भएको छन् भने गर्नुहोस् है, जति सक्नुहुन्छ त्यति गर्नुहोस् आफ्नो क्षमता अनुसार। एक रुपियाँ, एक सय, एक हजार, एक लाख, एक करोड कति सकिन्छ होइन, अब त्यति गर्नु पर्यो। एक हजारसम्म त सकिन्छ जस्तो लाग्छ मलाई है, किनकि एक हजार रुपियाँ त हामी त कमाइहालिन्छ नि, हामी सबै सक्षम छौँ, नेपाली सबै सक्षम छौँ हामीहरू होइन। त्यही भएर तपाईँहरू पनि गर्नुहोला, यो आपत परेको बेलामा गर्ने हो, अरू बेला गर्नु पर्दैन। त्यही भएर तपाईँले चाहिँ बाढी पीडितलाई सहयोग गर्नुहोला, सहयोग गर्दा आधिकारिक ठाउँमा तपाईँले सहयोग गर्नुहोस्। कोही घर घरमा माग्दै आउनुभयो भने उहाँलाई नगर्नु, सिधै प्रधानमन्त्री कोषमा हाल्नु पैसा चाहिँ है। त्यस्तै गरी टोल विकासले जम्मा पारेर एकमुष्ट हाल्ने भन्नुभयो भने त्यहाँ पनि दिन सकिन्छ, टोल विकासबाट पनि दिन सकिन्छ होइन, तपाईँले गर्नुहोला। जब आफै व्यक्तिगत हाल्छु म भन्नुहुन्छ भने तपाईँले व्यक्तिगत पनि हाल्न सक्नुहुन्छ है। व्यक्तिगत रूपमा हाल्दाखेरि चाहिँ अलिकति सावधान भएर हाल्नुहोस्, अनि अलिक जानेको बुझेको मान्छेसँग सल्लाह गर्नु, म बाढी पीडितलाई सहयोग गर्ने हो, कहाँ सहयोग गर्ने, कसरी गर्ने भनेर तपाईँले गर्नुहोला है। त्यसो गर्नु भन्ने अनुरोध पनि गर्न चाहेँ मैले। आपत विपद परेको बेलामा हामीले दुई छाक नमिठो खाएर भए पनि, एक छाक नमिठो खाएर भए पनि हामीले दान चाहिँ गरौँ। यो बेलामा गरेको पुण्य धेरै नै ठुलो पुण्य हुन्छ होइन। परोपकार पुण्यायम पापाय परपीडनम भन्छ, परोपकार गर्यो भने सम्पूर्ण पापहरू नष्ट भएर जान्छ। 9845175223 र 9856575223 नम्बरमा तपाईँले हामीले दिनरात फोन गर्न सक्नुहुन्छ भने आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकिएको जानकारी मलाई प्राविधिक मित्रबाट इशारा भएको छ। भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुनेछु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: रेडियो बिहानी 97.6 MHz।
1: अफिसको डेकोरेशन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नुपर्ने, कहाँ गएर किन्ने होला?
2: छैन सर, के सोचिरहनु भएको छ?
1: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
2: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
3: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
1: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ, सम्पर्क नम्बर 9851108778 र 9808878778।
4: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलाचो नगरो।
5: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512940934।
7: लस्तो है भेबे फेबेमा रङमाझे आरसीसी दिम बोरा चहरा दिन प्रे र खोरमा नग फारममा असिम टमाटर कि टनेलमा सिङ्गै सुर सिङ्जेपल मुबा भोले सिङ्गै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी दिम फिटिङ सिङ्बै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असेम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रङ्गुर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी। सम्पर्क नम्बर चाहिँ 0105204070 असेम 9851187882 फोन सिङ्जिम सेगो है रोमा।
8: ओहो होइन, के हो अझ हातमा सुनको औठी पनि?
9: ल तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि।
8: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
9: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ, हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
8: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
9: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
8: प्रोप्राइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9814977913 र 9813915।
10: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
0: रेडियो बिहानी 97.6 MHz।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
3: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
4: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
2: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
4: ल भाइगो हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
3: किन नि बाबा?
4: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
3: हस् बाबा।
5: कृष्ण सप्लायर्स धादिङ बेसी पुछार बजार, प्रोप्राइटर कृष्ण चिबल सिन्हा।
6: सम्पर्क मोबाइल 97140031429।
7: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले पनि। हेर्नुहोस्, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरौँ।
8: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
9: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512940934।

जय मसीह अनि नमस्कार। कार्यक्रम जीवनको वचनको पर्खाईमा रहनुभएका तपाईँ तमाम आदरणीय श्रोताहरूमा सदाझै म कार्यक्रम प्रस्तुता कुमराज उपस्थित भइसकेको छु। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा तयार भई तपाईँहरूको घर आँगनको स्टुडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ।

0: यो आशिषित वचनपछि कार्यक्रम जीवनको वचनमा यहाँलाई पुनः स्वागत छ। प्रिय श्रोता, यो कार्यक्रम तपाई गाउँठाउँमा रहनुभएका सम्पूर्ण क्रिस्चियन दाजुभाइ तथा दिदीबहिनीहरू जसले विभिन्न व्यावहारिक कठिनाईका कारण धर्मशास्त्र बाइबल अध्ययन गर्न पाइरहनु भएको छैन, तपाईहरूका लागि परमेश्वरको जीवित वचनद्वारा उत्साहित गर्ने र संगति गर्ने हाम्रो अभिप्रायले यो कार्यक्रम प्रस्तान गरेका छौं। आदरणीय श्रोता, अब हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। अब लागौं वचनतर्फ।
1: जीवनको वचन रेडियो कार्यक्रम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोताहरूलाई जयमसी तथा क्रिस्टीय अभिवादन। म गोविन्द विश्वकर्माको तर्फबाट प्रिय मित्रहरू सदाझै आउनुहोस्। आज पनि हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन पाठ गर्दै जानेछौं। आज म मत्तीको पुस्तक 13 अध्यायको 44 46 पदसम्म पाठ गर्नेछु। मलाई विश्वास छ तपाई मसँगै हुनुहुन्छ। शीर्षकमा लेखिएको छ गाढ धन र मोतीको दृष्टान्त। यहाँ गार्डनको बारेमा यीशुले बताउँदै हुनुहुन्छ र मोतीको बारेमा यीशुले बताउँदै हुनुहुन्छ। एउटा बहुमूल्य कुराको बारेमा उहाँले आफ्ना चेलाहरूलाई बताउँदै हुनुहुन्छ अनि उहाँले विभिन्न किसिमका दृष्टान्तहरूको बारेमा चाहिँ बताउँदै विभिन्न उदाहरणहरू दिँदै आफ्ना चेलाहरूलाई र उहाँलाई पछ्याउनेहरूलाई उहाँले स्वर्गको राज्यको बारेमा बताउँदै हुनुहुन्छ। स्वर्गको राज्य के हो त? यीशुलाई विश्वास गरे भने के हुन्छ? उहाँलाई पछ्याउँदा पाउने प्रतिफल के हो भनेर मानिसहरूको मनमा कौतूहलता थियो, मानिसहरूले जान्न खोजिरहेका थिए। त्यसकारण यीशुले स्वर्गको राज्यका बारेमा विभिन्न उदाहरणहरू दिएर बताउँदै हुनुहुन्छ। यहाँ 44 पदमा यसरी लेखिएको छ, स्वर्गको राज्य कुनै एउटा खेतमा गाडी राखिएको गाढधन जस्तो हो, जो एकजना मानिसले भेट्टाएर लुकाइराख्दछ र आनन्दित भएर ऊ जान्छ र आफूसित भएका सबै बेच्छ र त्यो खेत किन्छ। त्यसै गरी 45 पदमा यसरी बताइएको छ, फेरि स्वर्गको राज्य असल मोतीहरू खोज्ने एउटा व्यापारी जस्तो हो, त्यसले एउटा बहुमूल्य मोती भेट्टाएपछि गएर आफूसँग भएका सबै बेचेर त्यो मोती किन्यो। परमेश्वरलाई महिमा भएको होस्। वचन अध्ययनबाट तपाई सबैजनाले वचन सुनाईबाट आशिष प्राप्त गर्नुभएको होस्। यहाँ बताइएको छ कि स्वर्गको राज्य एउटा गार्डन जस्तो भनेर बताइएको छ। गार्डन एउटा बहुमूल्य कुरा हो, जहाँ चाहिँ सदियौंदेखि धेरै वर्ष पहिले ती हाम्रा पुर्खाहरूले लुकाएर राखेका ती हीरा चाँदी सुन विभिन्न बहुमूल्य त्यो एउटा धन सम्पत्ति जहाँ चाहिँ एउटा खेतमा एउटा जमीनमा गाडेर राखिएको हामीले भेट्न सक्दछौ। जब त्यो एउटा खेतमा राखिएको त्यो गाडिएको त्यो धन एकजना मानिसले भेट्टाउँछ, तर त्यो खेत उसको हुँदैन, त्यो जमिन उसको हुँदैन। उसलाई थाहा छ त्यहाँ बहुमूल्य सम्पत्ति छ, उसले जब भेट्टाउँछ तर त्यो खेतको जुन मालिक हो, जसको त्यो जमिन हो, उसको अनुमति बिना उसले त्यो खेतबाट कुनै पनि धन सम्पत्तिहरू लिएर जान सक्दैन। त्यो गार्डन उसले देखेको छ, थाहा छ बहुमूल्य कुराहरू त्यहाँ छन्, तर त्यो उसले लिएर जान सक्दैन। तर जब उसले त्यो कुरा थाहा गर्छ त्यो जमिनमा गार्डन लुकाएर राखिएको रहेछ, तब ऊ निकै रमाउँदछ, निकै आनन्दित हुन्छ, निकै खुसी हुन्छ र आफूसँग भएको सबै कुरा भनेर भनिएको छ। यहाँ आफूसँग भएको सबै कुरा बेच्छ र त्यो खेत किन्छ। यो एउटा मानिसले बहुमूल्य कुरा उसले कल्पना नै गर्न नसकेको कुरा प्राप्त गरेको जस्तो एउटा उदाहरण दिएको हामीले पाउँदछौ। उसले त्यो खेतलाई आफूसँग भएको सबै कुरा बेच्छ, आफूसँग भएको सबै कुरा भनेको उसँग घर होला, उसँग विभिन्न किसिमका धन सम्पत्तिहरू होलान्, उसँग के छ आफूसँग भएका ती सबै कुराहरूले बेचेर केवल त्यो जग्गा किन्नको लागि, त्यो जमिन किन्नको लागि, त्यो खेत किन्नको लागि उसले ती सबै कुराहरू बेच्छ। त्यो किन ऊ त्यति धेरै खुसी भयो भन्दा उसलाई थाहा छ त्यहाँ एउटा गार्डन लुकाएर राखिएको छ, एउटा जमिन मुनि धेरै सम्पत्तिहरू लुकाएर राखिएको छ। स्वर्गको राज्य पनि त्यस्तै हो भनेर येशु प्रभुले बताउँदै हुनुहुन्छ। प्रियहरू, हामी कतिपय विश्वासीहरू पनि प्रभुलाई विश्वास गरिसकेपछि कहिलेकाहीँ हामी निराश हुन्छौ, कहिलेकाहीँ हामी कहाँ छौ, हामी के अवस्थामा छौ, कस्तो अवस्थामा छौ, स्वर्गको राज्यमा हामी प्रवेश गरेर पनि कहिलेकाहीँ हामीमा त्यो किसिमको चमक, त्यो किसिमको आनन्द, त्यो किसिमको खुशी हामीसँग नहुन सक्छ। तर यहाँ वचनले भन्दछ, स्वर्गको राज्य यति बहुमूल्य हो, यति महत्वपूर्ण हो, हाम्रो रूपियाँ पैसा धन सम्पत्तिले पनि किन्न नसकिने राज्य हो स्वर्गको राज्य। यहाँ एउटा मानिसले जसरी गार्दन लुकाएको थाहा पाउँछ, आफूसँग भएको सबै कुरा बेच्छ, कति खुसी हुन्छ ऊ, निकै हर्षित हुन्छ। ती सबै कुराहरू किन बेच्छ भने त्यो खेत किन्न पाऊ भनेर, त्यो खेत, त्यो जमिन किन्न पाऊ भनेर उसले आफूसँग भएको सबै कुरा बेच्छ। आज तपाईँ र मैले परमेश्वरलाई विश्वास गरिसकेपछि हामी आत्मिक रूपमा परमेश्वरको राज्यमा हामी प्रवेश गरिसकेका छौं। अब हामीले संसारमा भएको कुनै कुरा, संसारमा भएको यावत कुराहरू भन्दा बहुमूल्य कुरा त हामीले प्राप्त गरिसकेका छौं। अब त्यो कुरालाई हामीले पक्री राखेर त्यो कुराको हामी हर्ष, उमङ्ग, खुशी मनाउनु पर्दछ भनेर बाइबलमा बताइएको छ। फेरि हामीले अर्को हामी पद यहाँ पढ्दै जाँदाखेरि यहाँ यीशुले फेरि भन्दै हुनुहुन्छ, स्वर्गको राज्य के हो भन्दाखेरि एउटा असल मोती खोज्ने एउटा व्यापारीको जस्तो हो। हामीलाई थाहा छ व्यापारीहरूले चाहिँ पक्कै पनि एउटा असल असल कुराहरू, एउटा बहुमूल्य कुराहरू उनीहरूले खोजिरहेका हुन्छन्। मोती खोज्ने, मोती कति बहुमूल्य छ त्यसको खोजी गर्ने एउटा व्यापारी जस्तो, व्यापारीको जस्तो यहाँनिर तुलना गरिएको छ, जसले चाहिँ बहुमूल्य मोती उसले प्राप्त गर्दछ र त्यो बहुमूल्य मोती चाहिँ उसले खोज्दाखेरि कुनै ठाउँमा उसले त्यो बहुमूल्य मोती, एकदमै मूल्यवान मोती भेट्दछ र त्यो मोती किन्नका लागि उसले आफूसँग भएको सबै कुरा बेचेर त्यो मोती किन्छ। यहाँ एउटा हाम्रो धन सम्पत्तिको कुरा गरिएको छ कि बहुमूल्य, त्यसको कुनै मूल्य छैन, त्यो एउटा सामान्य रूपियाँ पैसाले हामीले किन्न सक्दैनौँ, तर त्योभन्दा बहुमूल्य कुरा हामीले प्राप्त गर्यौं र हामीसँग भएको सबै कुरा बेचेर त्यो किन्यौं, त्यो जस्तो एउटा खुसीको कुरा केही हुन सक्दैन। यहाँ स्वर्गको राज्यलाई पनि त्यहीसँग तुलना गरिएको छ। प्रियहरू, आज परमेश्वरको राज्यमा हामी प्रवेश गरिरहँदाखेरि त्यो एउटा बहुमूल्य कुरा हामीले प्राप्त गरेका छौं भन्ने कुराको तपाईँ र मैले खुसी र आनन्द मनाउन सक्नु पर्दछ। हाम्रो धन सम्पत्तिले, रूपियाँ पैसाले, हाम्रो गरेको कामले हामीले स्वर्गको राज्य प्राप्त गर्न सक्दैनौ, तर येशूमाथि गरेको हाम्रो विश्वासका कारणले तपाईँ र मैले स्वर्गको राज्यमा हामीले प्रवेश पाउँदछौ, स्वर्गको राज्य हामीले प्राप्त गरेका छौं। म केही बाइबलका अन्य खण्डहरू पढेर तपाईँलाई उत्साह दिन चाहन्छु। मत्तीको पुस्तक 6:19-20 पदमा यसरी लेखिएको छ, आफ्नो निम्ति पृथ्वीमा धन सम्पत्ति नथुपार जहाँ किरा र खियाले ती नष्ट पार्दछन् र जहाँ चोरहरूले घर फोरेर ती चोर्दछन्, तर आफ्नो निम्ति स्वर्गमा धन सम्पत्ति थुपार जहाँ किराले वा खियाले नष्ट पार्दैन र चोरले पनि छोड्दैन। संसारमा भएको धन सम्पत्तिले, रूपियाँ पैसाले स्वर्गको राज्य किन्न सक्दैन, अथवा संसारको रूपियाँ पैसा नाश भएर जान्छन्, ती सबै चोरले लगेर जान सक्छन्, ती खियाले खाएर जान सक्छन्, हामी मृत्युपछि हामीले लगेर जानुपर्ने केही पनि हुन्न, हामी जस्तो आएका छौं त्यस्तै हामी जानुपर्ने हुन्छ। तर स्वर्गको लागि धन सम्पत्ति थुपार भन्ने कुरा गरिएको छ, जो चाहिँ सदा सर्वदा अटल रहन्छ। यसको अर्थ आज तपाईँ र म संसारमा के को लागि जिइरहेका छौं भन्ने कुरालाई खचखचाइरहेको छ। संसारको लागि धन सम्पत्ति थुपार्ने कुराको लागि हामी हाम्रो जीवनलाई समर्पण गरिरहेका छौं कि, अथवा हामी स्वर्गको लागि धन सम्पत्ति थुपार्ने कुरामा हाम्रो मन, हाम्रो तन, हाम्रो ध्यान हामीले लगाएका छौं। हामीले त सबैभन्दा बहुमूल्य कुरा प्राप्त गरिसकेका छौं, स्वर्गको राज्य। हामीले अगाडि हेर्यौं उदाहरणहरू, आफूसँग भएका सबै कुराहरू बेचेर सिद्ध्याएर एउटा बहुमूल्य कुरा उनीहरूले प्राप्त गरेको जस्तै कति खुशी भएका थिए ती व्यक्तिहरू, त्यस्तै स्वर्गको राज्य पनि हामीले हाम्रो धन सम्पत्तिले किन्न नसक्ने त्यो राज्य अनन्तको राज्य हो। त्यसको अगाडि संसारको कुराहरू सबै नाशवान छन् प्रियहरू। त्यसकारण आज तपाईँ र मेरो ध्यान कता छ? त्यसै गरी मर्कुसको पुस्तक 8:36 पदमा यसरी बताइएको छ, किनभने मानिसले सारा जगत हात पारेर आफ्नो प्राण गुमायो भने त्यसलाई के फाइदा हुन्छ र? यहाँ हामीले हेर्न सक्दछौ कि मानिस संसारमा धन सम्पत्तिको लागि, आफ्नो लागि केही कुरा खाउला, के लाउला, के पिउला, भोलि मेरो भविष्यका लागि भनेर धेरै कुराहरू यहाँनिर थुपारेर राखेको हामीले भेट्न सक्दछौ। मानिसको स्वभाव आज त्यो खालको हुन्छ प्रियहरू। हामी संसारको धन सम्पत्तिका लागि, संसारको विभिन्न किसिमका भौतिक सुविधाका लागि तपाईँ र हामी दौडिरहेका हुन्छौ, तर वास्तवमा यहाँ बताइएको छ वचनमा मानिसले सारा जगत हात पार्यो तर उसले आफ्नो प्राण गुमायो, उसले आफ्नो जीवन गुमायो, उसलाई के लाभ भयो? त्यसकारण धेरै महत्वाकांक्षी भएर हामीले देखेका छौं संसारमा ठूला ठूला धनी मानिसहरूले पनि अन्तिममा आफ्नो प्राण उनीहरूले जोगाउन सकेका छैनन्। उनीहरूको प्राण मात्र गएको छैन तर उनीहरूले आफ्नो आत्मा पनि गुमाएका छन्। जसले येशूलाई विश्वास गरेका छैनन् उनीहरूको अनन्त मृत्यु निश्चित छ, तर जसले येशूलाई विश्वास गरेका छन् स्वर्गको राज्य उनीहरूका लागि सदा सर्वदाका लागि खुल्ला छ। त्यसकारण संसारमा भएका यावत थोकहरू भन्दा बहुमूल्य स्वर्गको राज्य हो। यो कुरालाई तपाईँ हामी विश्वासीहरूले मनन गर्नु अति आवश्यक छ। प्रियहरू, लुकाको पुस्तक 12 अध्यायको 33-34 पदमा पनि यहाँ यसरी लेखिएको छ, तिमीहरूको सम्पत्ति बेचेर दान दियो, आफ्नो निम्ति थोत्रो नहुने थैलीहरू बनाओ, स्वर्गमा कहिल्यै नष्ट नहुने धन स्वर्गमा सञ्चय गर, त्यहाँ चोर आउँदैन र किरा पनि लाग्दैन, किनकि जहाँ तिम्रो धन छ त्यही तिम्रो मन पनि हुनेछ। आज धेरै विश्वासीहरू आफ्नो विश्वासबाट पतित भएको हामीले देख्न सक्दछौ। धेरै विश्वासीहरू जसले येशूलाई विश्वास गरेका छन्, येशूलाई आफ्नो मुक्तिदाता भनेर ग्रहण गरेका छन्, उनीहरूले अनन्त जीवन प्राप्त गरेका छन्, तर संसारको धन सम्पत्तिका लागि, संसारको कुराका लागि उनीहरूले आफ्नो विश्वासलाई पक्रि राख्न सकेका छैनन्। उनीहरू आफ्नो विश्वासबाट पतित भएका छन्। कति मानिसहरूले येशूलाई चिनेर पनि पछि गएर येशूलाई इन्कार गरेका छन्, कारण संसारको धन सम्पत्ति भौतिक मौज मजाका लागि। त्यसकारण प्रियहरू, आज संसारमा भएका यावत कुराहरू भन्दा बहुमूल्य कुरा आज हामीले प्रभु येशूलाई हामीले प्राप्त गरेका छौं, स्वर्गको राज्य हामीले प्राप्त गरेका छौं। त्यसकारण प्रियहरू, आज तपाईँ र म जब परमेश्वरलाई हामी विश्वास गर्दछौ, हामीले स्वर्गको राज्य प्राप्त गरिसकेपछि आफ्नो सम्पूर्ण जीवन हामीले परमेश्वरमा समर्पण गर्नु आवश्यक छ। आफ्नो जीवनलाई परमेश्वरमा समर्पण गर्न निकै आवश्यक छ। प्रियहरू, लुकाको पुस्तक 14 अध्यायको 33 पदमा यहाँ बताइएको छ, यसकारण तिमीहरू मध्ये जसले आफूसित भएका सबै थोक त्याग्दैन त्यो मेरा चेला हुन सक्दैन। येशूले भन्दै हुनुहुन्छ, हामीसँग भएका ती संसारिक कुराहरू, संसारिक विचारहरू, संसारिक धन सम्पत्ति, लोभ लालचहरू, विभिन्न किसिमका कुराहरू हामीसँग हुन्छन्। जब हामीले येशूलाई विश्वास गर्दछौ, हामीसँग भएका ती सबै कुराहरू हामीले त्याग्न सक्नु पर्दछ। जब हामीले ती सबै कुराहरू त्याग्न सक्दैनौ अथवा हामी त्यो कुरालाई हामी पक्रि राख्दछौ, वचनमा अगाडि पनि भनिएको छ, जहाँ हाम्रो धन हुन्छ त्यहाँ हाम्रो मन हुन्छ। हामीले आफ्नो खुला हृदयले येशूका लागि जीवन समर्पण गर्न सक्दैनौ। त्यसकारण जब तपाईँ र म स्वर्गको राज्य पाएर खुशी मनाउँदछौ, साँच्चीकै त्यो एउटा धन सम्पत्तिले किन्न नसक्ने त्यो अनन्तको राज्य जब तपाईँ र हामीले प्राप्त गर्दछौ, हामीले त्यो कुराको हर्ष मनाएर आफ्नो जीवनलाई परमेश्वरमा समर्पण गर्नु आवश्यक छ। प्रियहरू, त्यसै गरी फिलिपी 3 अध्यायको 7-8 पदमा पनि यसरी बताइएको छ कि पाउलले यहाँ मण्डलीलाई बताउँदैछन् कि, तर जति कुरा मेरो निम्ति लाभदायक थिए ती त मैले ख्रिस्टको खातिर हानि नै ठाने। साँच्चै भन्ने हो भने ख्रिस्ट येशू मेरा प्रभुलाई चिन्न पाउने अमूल्य कुराको तुलनामा सबै कुरालाई म हानि नै ठान्दछु। ख्रिस्टलाई प्राप्त गर्न सकु भनेर उहाँको निम्ति मैले सबै कुराको नोक्सानी भोगेको छु अनि ती सबैलाई फोहोर मैला तुल्य म गन्दछु। पावलले आफ्नो जीवन परमेश्वरमा समर्पण गरेका छन्। उनी निकै अधिकार प्राप्त व्यक्ति थिए, उनी निकै शक्तिशाली व्यक्ति थिए। उनी आफ्नो बारेमा बताउँदै गर्दाखेरि उनले भनेका छन् कि म इजरायल जातिको बेन्यामिन कुलको हुँ, हिब्रूहरूको पनि म हिब्रू, व्यवस्थाको विषयमा भन्यो भने एक फरिसी, जोशको विषयमा भन्यो भने मण्डलीलाई सताउने, धार्मिकताको विषयमा भन्ने हो भने व्यवस्थामा भएको धार्मिकता बमोजिम निष्खोट ठहरिएको। तर उनले बताउँदछन् कि ती सबै कुरा जति उनले आफ्नो बारेमा सोचेका छन्, संसारमा उनले जति आफ्नो बारेमा कमाएका छन्, संसारमा कमाएका ती धन सम्पत्ति, मान इज्जत प्रतिष्ठा, एउटा अधिकार प्राप्त एउटा शक्तिशाली मानिस, उनले बताउँदछन् कि तर जति कुरा मेरा निम्ति लाभदायक थिए ती त मैले ख्रिस्टको खातिर हानि नै ठाने। येशू ख्रिस्टलाई पाउनु सबैभन्दा बहुमूल्य कुरा उनले ठाने, तर सबै कुरा जसले उनको लागि जुन संसारमा हुँदाखेरि धन सम्पत्ति, मान इज्जत प्रतिष्ठा थियो, ती सबै कुरा ख्रिस्टका लागि हानि नै उनले ठानेका छन्। किन यस्तो गरे भन्दाखेरि वास्तवमा उनले आफ्नो जीवन परमेश्वरमा समर्पण गरे। उनले स्वर्गको राज्यलाई एउटा बहुमूल्य कुरा जस्तो उनले ठाने, किनभने त्यो वास्तविक रूपमा बाइबलमा भनेको पनि छ कि हाम्रो संसारमा प्राप्त गरेका ती धन सम्पत्ति, हामीले प्राप्त गरेका मान इज्जत, हामीले प्राप्त गरेका सबै कुराहरू एकपटक छोडेर जानुपर्छ। सबै कुराहरू नाश भएर जानेछन्, तर स्वर्गमा परमेश्वरले हाम्रो लागि त्यो अनन्त इनामहरू परमेश्वरले राख्नु भएको छ। त्यसकारण ती जति पनि लाभदायक कुराहरू छन् ती सबै कुरा परमेश्वरको खातिर, यीशु ख्रीष्टको खातिर ती सबै कुराहरू कुनै मूल्यको पनि रहेनछन् भनेर पाउलले बताउँदछन् प्रियहरू। त्यसकारण आज हामीले कहिलेकाहीँ हामीले यीशुलाई विश्वास गरिसकेपछि, मण्डलीमा हामी गइसकेपछि पनि जब हामीले तपाईँ र हामीले परमेश्वरलाई विश्वास गरेर उहाँको राज्यमा हामी प्रवेश गरेर पनि कहिलेकाहीँ हामी निराश हुन्छौं। संसारको कुराहरूमा हामीले मन लगाइरहेका हुन्छौं, यावत कुराहरूको हामीले चिन्ता र फिक्री लिइरहेका हुन्छौं, हाम्रो भविष्यको, हामीले भविष्यमा के गर्ने, कसरी धन सम्पत्ति कमाउने भनेर कहिलेकाहीँ त्यहाँतिर हाम्रो मन हुन सक्दछ। तर म तपाईँलाई बताउँदछु, यहाँनिर जसरी एउटा व्यक्तिले गाढधन प्राप्त गर्नको लागि आफ्नो सबै कुरा बेचेका छन्, जब उनले त्यो किन्दछन् कति खुसी हुन्छन्, त्यसै गरी तपाईँ र मैले त्यो एउटा अनन्त इनाम, अनन्त राज्यमा तपाईँ र मैले प्रवेश गरिसकेका छौं, प्राप्त गरिसकेका छौं। संसारमा भएका ती सबै कुराहरू त्यो बहुमूल्य कुराको तुलनामा केही पनि होइनन्। त्यसकारण आज म तपाईँलाई उत्साह दिन चाहन्छु कि रमाउनुहोस्, खुसी हुनुहोस्, तपाईँले बहुमूल्य कुरा प्राप्त गर्नुभएको कुरालाई सम्झिएर तपाईँ उत्साहित हुनुहोस् प्रियहरू। अन्तिममा म केही बाइबलका खण्डहरू पढेर तपाईँहरूको बीचबाट विदा हुन्छु। रोमीको पुस्तक 14:17 पदलाई म यस समयमा पाठ गरिदिनेछु। किनभने परमेश्वरको राज्य भनेको खानु र पिउनु होइन, तर पवित्र आत्मामा धार्मिकता, शान्ति र आनन्द हो। परमेश्वरको राज्य एउटा अनन्तको राज्य हो, जहाँ चाहिँ संसारको कुराहरूको लागि हामीले चिन्ता र फिक्री गर्नुपर्ने कुराहरू त्यहाँ हुने छैनन्। तर पवित्र आत्मामा, धार्मिकतामा, शान्तिमा र आनन्दको त्यो एउटा राज्यमा हामीले प्रवेश गर्नु समान हो। त्यसकारण आज तपाईँ र म त्यो कुरालाई सम्झेर उत्साहित हुन आवश्यक छ। त्यसै गरी पहिलो पत्रुस 1:8-9 पदसम्म म तपाईँको बीचमा पाठ गरिदिनेछु। तिमीहरूले नदेखे तापनि उहाँलाई प्रेम गर्दछौ, उहाँलाई तिमीहरू अहिले देख्दैनौ तापनि उहाँमाथि विश्वास गर्छौ र अवर्णनीय र गौरवमय आनन्दमा रमाउँदछौ। तिमीहरूका विश्वासको प्रतिफल स्वरूप तिमीहरूले आफ्ना आत्माको मुक्ति पाउँछौ। परमेश्वरलाई विश्वास गर्नु भनेको त्यो अनन्तको उत्सव, अनन्तको आशिष, त्यो अनन्तको खुशीलाई आफ्नो हृदयमा धारण गर्नु हो प्रियहरू। त्यसकारण पहिलो पत्रुस 8:9 पदमा यसरी बताइएको छ, तिमीहरूले नदेखे तापनि उहाँलाई प्रेम गर्छौ, उहाँलाई तिमीहरू अहिले देख्दैनौ तापनि उहाँमाथि विश्वास गर्छौ र अवर्णनीय र गौरवमय आनन्दमा रमाउँदछौ। तिमीहरूका विश्वासको प्रतिफल स्वरूप तिमीहरूले आफ्ना आत्माको मुक्ति पाउँछौ। हालेलुया। साँच्चीकै यो संसारमा आफ्नो आत्मालाई मुक्ति दिनका लागि मानिसहरू धेरै धन सम्पत्तिहरू, रूपियाँ पैसाहरू बगाएको हामीले पाउँदछौ, आफ्नो जीवन मानिसहरूले समर्पण गरेको हामीले पाउँदछौ, आत्मालाई मुक्ति दिनका लागि कति मानिसहरू संघर्ष गरिरहेका हामीले पाउँदछौ। तर वास्तविक रूपमा तपाईँ र मैले त सित्तैमा यीशु ख्रीष्टलाई विश्वास गरेका खातिर, उहाँलाई आफ्नो मुक्तिदाता र उद्धारकर्ता भनिकन विश्वास गरेकै कारणले तपाईँ र मैले आफ्नो आत्मामा हामीले मुक्ति प्राप्त गरेका छौं, हामीले अनन्तको जीवन प्राप्त गरेका छौं, हामीले स्वर्गको राज्य, त्यो अनन्त इनाम हामीले प्राप्त गरिसकेका छौं। त्यसकारण यो कुरालाई सम्झिएर प्रियहरू, तपाईँ र हामी दिन प्रतिदिन परमेश्वरलाई धन्यवाद दिएर, परमेश्वरमा उत्साहित भएर, आनन्दित भएर अगाडि बढ़िराख्नु निकै जरूरी छ। आज म तपाईँलाई भन्दछु, तपाईँले असल धन सम्पत्ति प्राप्त गर्नुभएको छ, स्वर्गको धन सम्पत्ति तपाईँले प्राप्त गर्नुभएको छ। हाम्रो रूपियाँ पैसाले किन्न नसक्ने, तपाईँ र हाम्रो कामले हामीले किन्न नसक्ने अनन्तको राज्य तपाईँ र मैले प्राप्त गरेका छौं। एउटा गाढधन, लुकाएर राखेको गाढधन तपाईँले हामीले प्राप्त गरेका छौं, एउटा बहुमूल्य मोती हामीले प्राप्त गरेका छौं। यो जस्तो असल कुरा केही छैन प्रियहरू। त्यसकारण म तपाईँलाई उत्साह दिन चाहन्छु, हामी दिन प्रतिदिन अन्य कुराहरूको भन्दा पनि परमेश्वरको राज्यमा रमाहाट गर्दै, आनन्द मनाउँदै अगाडि बढ़िराखौं। हुन्छ, आजको वचन अध्ययन र यसको सुनाईबाट तपाईँलाई परमेश्वरले आशिष दिनुभएको होस्। हवस् त, जय मसीह।

0: आदरणीय श्रोता, प्रस्तुत सामग्रीहरूसँगै आजको कार्यक्रम जीवनको वचनको अब हामी अन्तमा आइपुगेका छौं। हामीलाई विश्वास छ यो कार्यक्रम सुनेर तपाईँ आशिषित हुनुभएको छ। तपाईँहरूलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको छ।
1: रेडियो कार्यक्रम जीवनको वचनका लागि तपाईँको कुनै प्रतिक्रिया, सल्लाह, सुझावहरू छन् भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि सम्पर्क मोबाइल नम्बर 9855138516 9855138516 जुनसुकै बेला पनि सम्पर्क गर्न सक्नुहुनेछ। यदि तपाईँलाई कार्यक्रम सुनेर बाइबल अध्ययन गर्न मन लागेको छ भने पनि हामीलाई सम्पर्क गर्नुहोला, हामी तपाईँलाई बाइबल उपलब्ध गराउनेछौ।
0: हवस्त श्रोता, आजका लागि म प्रस्तुता कुमराज पनि भोलि
1: सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि सम्पर्क मोबाइल नम्बर 9855138516 9855138516 जुनसुकै बेला पनि सम्पर्क

0: रेडियो बिहानी 97.6 MHz।
1: अफिसको डेकोरेशन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
2: होइन सर, के सोचिरहनु भएको छ?
1: हेर न बाबु, अफिसको डेकोरेशन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
2: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
3: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
1: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका, धादिङ। सम्पर्क नम्बर 9851108878 र 9808888778।
4: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ, पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने हेर्दैछु। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरौँ।
5: पहिला मलाई विश्वास लागेन, यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै गऱ्यौँ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ, 98512940934।
0: रेडियो बिहानी 97.6 MHz।

0: पैसा दिनु त तिमलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
2: ल भाइ हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
1: हस् बाबा
3: कृष्ण सप्लायर्स धादिङ डिस्ट्रिक्ट पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
4: सम्पर्क मोबाइल 9741-01-3429

0: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9841867764 9841867764।
1: बुढी हेर त लाऊ,
2: आहा कति राम्रो मंगलसूत्र कहाँबाट ल्याएको?
1: कहाँबाट हुनु नि? मैले दिदीबहिनी सुनसारी गरगहना उद्योगबाट ल्याएको नि।
2: हजुर, हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
3: दिदीबहिनी सुनचाँदी गरगहना उद्योग, नीलकण्ठ नगरपालिका, वडा नम्बर 3, शान्त बजार, धादिङ। प्रोप्राइटर मेनुका बराइली, सम्पर्क नम्बर 9818-3274-73, 9861-7549-88, 9861-7549-88।
0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
4: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
4: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3, धादिङ बेसी, पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ, सम्पर्क नम्बर 9849241111, 9849241111।
5: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले पनि। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरो।
6: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
7: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक नारायणगढ, मोबाइल 9850509034, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ, 9850124934।
8: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: लस हे मेहबे फेबे मा रंगमाजे आरसीसी दिम गोरा चहरा दिन प्रे रखोर मा नग फारम मा असिम चमटार की ट्रनेल मा सिंगबे सुर सिंगजेपल मुबा होले सिंगबे सुर मुसम ओम टंकेश्वर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सेगो होई रोमा हुजुरी मी दिम फिटिंग सिंगबे अंतरराष्ट्रीय स्तरला जम्मनु सामान मा होलसेल मूल्यारी यंगबा असेम दिम सम्मन बोरबारी ढुवानीला सुविधा न मुबा क्रयुर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 0-10-5-20-470 असेम 98-5-11-87-882 फोन सिंजिम सेगो है रोमा
1: ओहो हैन के हो अझ हातमा सुनको औठी पनि
2: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि
1: ए हो र त्यसो भए म पनि मोबाइल किन्न गई हाले रोमन मोबाइल पसल धादिङ बेसीमा
2: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा घडी रेडियो टिभी डिस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घर आएसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मरमत गरिन्छ
1: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ
2: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ
1: प्रोप्राइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98-41-97-97-13 र 98-13-99-15-99
3: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो
4: रेडियो बिहानी 97.6 मेगाहर्ज
5: सुन्नु न मैले गहना लिएर राखे
6: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकि छैन अनि कहाँबाट लिएर आने गहना
5: नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसमा रहेको आरके सुनचाँदी पसलबाट
6: अनि अघि नै भन्नु पर्दैन त कम बाढी छैयो
7: हजुर हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सिक्री औठी मंगलसूत्र हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहनासँग नयाँ गहना पनि साटिन्छ त्यति मात्र होइन कम्प्युटरबाट नापतोल पनि गरिन्छ
5: आरके सुन चाँदी पसल नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसी प्रोप्राइटर राजेन्द्र र शैली सम्पर्क मोबाइल नम्बर 98-41-63-89-53
7: बाजेदेखि नातिसम्म विश्वास हाम्रो माथिसम्म सुनचाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम आरके सुन चाँदी पसल
8: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले अनि दबाई लिएर आएँ जमानी फर्केछ पहिला जस्तो थियो मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने जस्तो त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो त्यसलाई कसैले पनि हेला त नगर
9: पहिला मलाई विश्वास लागेन यस्तो हस्पिटलको दबाईले त सन्चन हुने त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्छ मलाई बाबाले जान्छ भन्दैन खै मलाई त हुन्न होला जस्तो लाग्छ अब यत्रो मेडिसिन औषधिले त नहुने जडीबुटीले के होला र भन्ने सोचे पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो अनि गएर ल्याउनु भयो खानुभयो पछि सन्चन हुँदा हामी त छक्कै गऱ्यौँ
10: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ मोबाइल 98-5-50-50-934 ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98-512-40-934
4: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
3: किन तनाव लिने टङ्केश्वर गुप्ताबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड पेस्टिङ चिम्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 0105204070 9851878282 गल्छी बजारको लागि 0104116 र 9200 बजारको लागि 9851249090 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
3: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा
4: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बगैंचा गोर्खा
3: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ
4: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ
3: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843462616 र 9810323354
4: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नु होला
5: बाबा बाबा म टाढो स्कुल जान्न
6: म पनि स्कुल जान्न मम्मी
7: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
8: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
7: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि
2: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
9: बाइक कभर रेनकोट विभिन्न ब्रान्डका छाता
2: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार थालिङ एमाले चोकबाट
9: काठमाडौँ जाने बाटोपट्टि
2: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454
9: 9861975447 अफिसको डेकोरेसन त सबै सकियो अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने कहाँ गएर किन्ने होला
10: छैन सर के सोचिरहनु भएको छ
9: हेर न बाबु अफिसको डेकोरेसन त सबै सकियो यो टेक्निकल सामानहरू किन्नु पर्ने कहाँ गएर किन्ने होला
10: ल सर हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता
11: समर्पण कम्प्युटर एन्ड मोबाइल सप हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनुका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ
9: समर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ सम्पर्क नम्बर 9851108878 र 9808878778
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: केटाजौ आफै उता जाउँ आफै खैरा नै भयो भने हत्तेरी
1: खर्च अनुसारको घर त बना जस्तै बना छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस
3: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 01052470
2: 98511 87882 गल्छी बजारको लागि 01041316 र 920 बजारको लागि 98512049 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
1: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा
4: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा
1: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ
4: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ
1: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 98 43 62 86 16 र 98 10 32 37 54
4: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नुहोला
5: बाबा बाबा म त आज स्कुल जान्न
6: म पनि स्कुल जान्न मम्मी
7: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
8: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
7: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि
2: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
3: बाइक कभर रेनकोट विभिन्न ब्रान्डका छाता
2: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिङ एमाले चोकबाट सगर तल
3: काठमाडौँ जाने बाटोपट्टि
2: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 98 61 70 45 54
3: 98 61 97 65 47
9: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: रेडियो बिहानी 97.6 MHz
1: विगत 15 वर्ष देखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
2: घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल यूपी भिस्ती र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याल छ त, हैरानै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
3: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि।
2: घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याल छ त, हैरानै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने, सस्तो मस्तो।

0: पनि पाइन्छ।
1: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 को कुरा सुन्दिन म।
0: न टिप्नुहोस्। प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 9843-0957-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
2: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीवीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडी प्रोप्राइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843-0057-437।
3: लस्तो है मेबे फेबेमा रंगमाजे आरसीसी दिम गोरा चहरा दिन प्ले र खोरमा नग फारममा असिम चमटार की ट्रनेलमा सिंगबै सुर सेन्जेपल मुबा होले सिंगबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी दिम फिटिङ सिंगबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असिम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रङ्युर्नाले बजार कोर्ब आहि नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी। सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 9851-87-882 फोन सिन्जिम सेग है रोमा।
0: ओहो हैन के हो अझ हातमा सुनको औठी पनि
4: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि।
0: ए हो र त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ देसीमा।
4: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा घडी रेडियो टिभी डिस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
0: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
4: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
0: प्रोप्राइटर राम श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9841-97-97-13 र 9813-1915-19।
5: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
6: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241311, 9849241311।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
1: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
2: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 010-520-470, 9851-87882, गोल्छे बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90। ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम चन्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
3: बाबा बाबा, म त आज स्कुल जान्न।
4: म पनि स्कुल जान्न मम्मी।
5: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
6: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपदुरो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
5: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
2: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
6: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
2: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिन, एमाले चोकबाट 6 घर तल,
6: काठमाडौँ जाने बाटोपट्टि।
2: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861-7045-54,
6: 9861-7045-47।
1: ओहो, होइन के हो, अझ हातमा सुनको औठी पनि?
0: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि।
1: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
0: रोमन मोबाइल घडी पसल, नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
1: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुको साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
0: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
1: प्रोपाइटर राम श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9841-9797-13 र 9813-1915-19।
7: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
8: शरीर फुलेर जागरूकता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ। जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। हेर्नुहोस् त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
9: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
10: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512409334।
11: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: रेडियो बिहानी 97.6 MHz
1: लस्सो है मेबे फेबेमा रंगमाजे आरसीसी दिम गोरा चहरा दिम प्रे रखोरमा नग फारममा असिम चमटार की ट्रनेलमा सिंगबै सुर सिंगजेपल मुबा होले सिंगबै सुर मुसम ओम टंकेश्वर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सेग होई रोमा हुजुरिमी दिम फिटिंग सिंगबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यंग असेम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रयुर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इंटरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर 01052470 असेम 98511 87882 फोन सिंजिम सेगो है रोमा
2: होइन के हो अझ हातमा सुनको औठी पनि
3: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि
2: ए हो र त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा
3: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा घडी रेडियो टिभी डिस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ
2: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ
3: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ
2: प्रोप्राइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98411 97913 र 98139159
0: रेडियो बिहानी समय संकेत यति बेला बिहानको 10 बज्यो

0: नया नेपालको नया रेडियो
1: रेडियो बिहानी
2: 97.6 मेगाहर्ज।
3: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98 41 68 67 64 98 41 68 67 64।
4: बुढा आज इन्टरभ्यु थियो के भयो त?
5: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएको छ नि, भोलिबाटै काममा जाने।
4: होइन के भन्छ, कसरी नि?
5: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
4: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कूल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 98 49 185 810 98 49 185 810।
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
6: सुन्नु न, मैले गहना लिएर थिएँ।
7: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिस हैन? अनि कहाँबाट लिएर आनी गहना?
6: नीलकण्ठ नगरपालिका 3 बिस बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट।
7: अनि अघि नै भन्नु पर्दैन त, कम बाढी छैयो।
8: हजुर, हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सिक्री, औठी, मंगलसूत्र, हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहनासँग नयाँ गहना पनि साटिन्छ। त्यति मात्र होइन, कम्प्युटरबाट नापतोल पनि गरिन्छ।
6: आरके सुन चाँदी पसल, नीलकण्ठ नगरपालिका 3 बिस बजार धादिङ बेसी। प्रोपाइटर राजेन्द्र र शैली, सम्पर्क मोबाइल नम्बर 98 41 63 89 53।
8: बाजेदेखि नातिसम्म, विश्वासाम्रो माथिसम्म, सुनचाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम, आरके सुन चाँदी पसल।
9: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमाली फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
10: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो। मलाई बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थेँ। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै गऱ्यौँ।
11: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चोक नारायणगढ, मोबाइल 98 550 50 934, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98 512 40 934।

0: रेडियो बिहानी 97.6 MHz
1: पावर वाला चश्मा जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्ड का घड़ी तथा चश्माहरू अब एकै ठाउँमा।
2: तपाईको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चमकिलो आरबी चश्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा।
1: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चश्मा 5 मिनटमै तयार गरिन्छ।
2: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चश्माहरू पाइन्छ।
1: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843062686 र 9810323354।
2: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
3: दादा दादा म टाढा स्कुल जान्न।
4: म पनि स्कुल जान्न मम्मी।
5: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर।
6: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
5: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
7: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
8: बाइक कभर रेनकोट विभिन्न ब्रान्डका छाता
7: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट तल
8: काठमाडौँ जाने बाटोपट्टि।
7: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454
8: 9861705544।
0: रेडियो बिहानी 97.6 MHz।

0: रेडियो बिहानी 97.6 MHz।
1: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर।

0: ल सर हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता
1: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ
2: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप मेलकन्ठ नगरपालिका तीन बेच बजार धादिङ सम्पर्क नम्बर 9851108878 र 9808887778
3: ओहो होइन के हो अझ हातमा सुनको औठी पनि
4: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि
3: ए हो र त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा
4: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका तीन धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा घडी रेडियो टिभी डिस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ
3: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ
4: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ
3: प्रोप्राइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9841497913 र 9813915
5: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो
6: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
6: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
3: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
6: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
2: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
6: 9851887882 गल्छी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
3: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा
4: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा
3: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ
4: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ
3: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843462616 र 9810323754
4: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नु होला
7: बाबा बाबा म त आज स्कुल जान्न
8: म पनि स्कुल जान्न मम्मी
9: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
10: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
9: किन नहुनु नि हामीले धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तला सलङ मालिका झोला पसल छँदैछ नि
6: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
2: बाइक कभर रेनकोट विभिन्न ब्रान्डका छाता
6: अनुसार विभिन्न स्कुल

0: कलेज तथा संस्थाका झोलहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट 6 घर तल
1: काठमाडौँ जाने बाटोपट्टि।
0: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98167045 54
1: 98167045।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज।
1: ओहो, हैन के हो? अझ हातमा सुनको औठी पनि?
2: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि।
1: ए हो र? त्यसो भए म पनि मोबाइल किन्न गइहाले। रोमन मोबाइल पसल धादिङ बेसीमा।
2: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइल का सम्पूर्ण पार्ट पुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
1: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
2: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
1: प्रोप्राइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 98 41 97 97 13 र 98 13 99 15 99।
3: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।

0: ओहो होइन के हो अझ हातमा सुनको औठी पनि
1: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि
0: ए हो र त्यसो भए म पनि मोबाइल किन्दा गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा
1: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा घडी रेडियो टिभी डिस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ
0: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ
1: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ
0: प्रोप्राइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9841497913 र 9813915
2: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो
3: रेडियो बिहानी समय संकेत यति बेला बिहानको 11 बज्यो

0: नया नेपालको नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज रेडियो बिहानी 97.6 मेगाहर्ज
2: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाएछ त
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनको मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
3: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेस्टिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470 98511-87882 गोल्सी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
3: पावर वाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा
4: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा
3: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावर वाला चस्मा 5 मिनटमै तयार गरिन्छ
4: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ
3: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 98-43-62-86-16 र 98-10-32-37-54
4: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नुहोला
5: बाबा बाबा म त आज स्कुल जान्न
6: म पनि स्कुल जान्न मम्मी
7: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
8: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाल्ने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
7: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि
2: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
9: बाइक कभर रेनकोट विभिन्न ब्रान्डका छाता
2: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट 6 घर तल
9: काठमाडौँ जाने बाटोपट्टि
2: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 98-61-70-45-54
9: 98-61-97-65-47
10: अफिसको डेकोरेसन त सबै सकियो अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नुपर्ने कहाँ गएर किन्ने होला
11: होइन सर के सोचिरहनु भएको छ
10: हेर न बाबु अफिसको डेकोरेसन त सबै सकियो यो टेक्निकल सामानहरू किन्नु पर्ने कहाँ गएर किन्ने होला
11: ल सर हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता
12: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप। हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
10: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नेलकञ्च नगरपालिका तिन बेच बजार धादिङ। सम्पर्क नम्बर 9851108878 र 9800888778।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज
1: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
1: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
2: किन तनाव लिने टङ्केश्वर गुप्ताबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
1: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभन्दा होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम टङ्केश्वर इन्टरप्राइजेस
3: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
1: 98-511-87-882 गोल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
2: पावरवाला चस्मा जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा
4: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार भन्न 20-49-90
1: ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर

0: बक्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
1: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843062686 र 9810323354।
0: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
2: बाबा बाबा, म टाढा स्कुल जान्न।
3: म पनि स्कुल जान्न मम्मी।
4: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
5: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
4: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
6: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
7: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
6: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार थालिन, एमाले चोकबाट छगर तल,
7: काठमाडौँ जाने बाटोपट्टि।
6: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454।
7: 9861705447।

0: रेडियो बिहानी 97.6 MHz।
1: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
2: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
1: ल त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
2: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
1: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
3: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
3: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
2: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँका सबैले त्यतैबाट ल्याएको त हो नि।
3: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
4: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
3: 9851-87-882, गोल्सी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90। ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम चङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
5: बाबा बाबा, म त आज स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
3: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
4: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
3: अरू अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिन, एमाले चोकबाट 6 घर तल,
4: काठमाडौँ जाने बाटोपट्टि।
3: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861-7045-54,
4: 9861-7045-47।
9: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले पनि। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलाचो नगरोस्।
10: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै गऱ्यौँ।
11: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ, मोबाइल 9850-50-934, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9850-40-934।
4: अफिसको डेकोरेशन त सबै सकियो। अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने। कहाँ गएर किन्ने होला?
12: छैन सर, के सोचिरहनु भएको छ?
4: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने। कहाँ गएर किन्ने होला?
12: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
13: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मरमत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका तीन बेच बजार धादिङ। सम्पर्क नम्बर 9851108878 र 9800888778।

0: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलीको गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
1: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने
2: खर्च अनुसारको घर त बन्या जस्तै बन्या छ त।
1: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त।
2: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
1: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस
3: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470
1: 9851-87882 गोल्चे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90 ओम चन्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम चन्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस
3: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470
1: 9851-87882

0: हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका नौ आरुघाट बजार बंगैचा गोर्खा।
1: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावर वाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
0: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
1: प्रोपाइटर बिट्टू विश्वकर्मा, सम्पर्क नम्बर 9843462686 र 9810323754।
0: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
2: रेडियो बिहानी 97.6 MHz।
3: अफिसको डेकोरेशन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नुपर्ने, कहाँ गएर किन्ने होला?
4: होइन सर, के सोचिरहनु भएको छ?
3: हेर न बाबु, अफिसको डेकोरेशन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
4: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
5: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
3: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नेलकन्ठ नगरपालिका 3 बेच बजार धादिङ, सम्पर्क नम्बर 9851108778 र 9800888778।

0: रेडियो बिहानी 97.6 MHz।
1: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
2: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
1: ल त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
2: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
1: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
3: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
2: होइन, के भन्छ, कसरी नि?
3: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
4: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कूल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार। सम्पर्क मोबाइल नम्बर 9849185810, 9849185810।
0: रेडियो बिहानी 97.6 MHz।
5: बाबा बाबा, म त आज स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
9: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
10: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
9: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ, एमाले चोकबाट 6 घर तल
10: काठमाडौँ जाने बाटोपट्टि।
9: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454।
10: 9861705447।

0: नेपालका वरिष्ठ विशेषज्ञ डाक्टरहरूबाट सामान्य समस्यादेखि जटिल रोगसम्मको सफल उपचार गजुरी अस्पतालमा।
1: दैनिक रूपमा ज्वरो आउने, खोकी लाग्ने, पुरानो दम, मोटो दुख्ने, पुरानो ग्यास्ट्रिक, पेट फुल्ने, अल्सर, मृगौलाको पत्थरी, पिसाब फुल्ने, महिलाहरूको महिनावारी गडबडी, सानो पेट दुख्ने, युनाङ्गमा घाउ खतिरा आउने, सेतो पानी बग्ने, हाड जोर्ने, भाँचिएको या मर्किएको, छमछम गर्ने एवं कम्मर दुख्ने, घुँडा दुख्ने वा सुन्निने समस्याहरूको परीक्षण।
0: छाला चिलाउने, छालामा देखिएको दुबी, दाद, लुतो, कोठी, त्यस्तै नाक कान घाँटी सम्बन्धी समस्याहरूको सफल उपचारका साथै बाल बालिकामा भएको समस्याको समाधानका लागि गजुरी अस्पताल, गजुरी एक, गजुरी बजार, धादिङ। फोन 010-40-23-29।
2: प्रबन्ध निर्देशक राम कार्की, मोबाइल 98-4-50-89-3-94।
3: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
4: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आएर छ, हजुरलाई के थाहा?
5: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
3: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
5: ल भाइको हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
4: किन नि बाबा?
5: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
4: हस् बाबा।
6: कृष्ण सप्लायर्स, धादिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
7: सम्पर्क मोबाइल 97-41-031-429।
8: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिप टप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याक सुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोप्राइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
9: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
10: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
9: बनेर भए त तल्लो घरको जेठा र पारिदाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
10: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
9: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस,
8: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
9: 98-5-11-87-882, गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
11: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: के गर्छौ आफै उता जाउँ आफै हैरानै भयो भने हप्पेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाएछ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470 98511-87882 गोल्छी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 98512-49990 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
1: मैले गहना लिएर थिएँ
3: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिस होइन अनि कहाँबाट लिएर आने गहना
1: नीलकण्ठ नगरपालिका तीन बिस बजार धादिङ बेसमा रहेको आरके सुनसादी पसलबाट
3: अनि अघि नै भन्नु पर्दैन त कम बाढी छ यो
4: हजुर हामी कहाँ उच्च गुणस्तरीय सुनसादीका आधुनिक डिजाइनका सिक्री औठी मंगलसूत्र हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहनासँग नयाँ गहना पनि साटिन्छ त्यति मात्र होइन कम्प्युटरबाट नापतोल पनि गरिन्छ
1: आरके सुन चाँदी पसल नीलकण्ठ नगरपालिका तीन बीच बजार धादिङ बेसी प्रोपाइटर राजेन्द्र र शैली सम्पर्क मोबाइल नम्बर 98411-63-89-53
4: बाजेदेखि नातिसम्म विश्वास हाम्रो माथिसम्म सुनचाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम आरके सुन चाँदी पसल
5: बाबा बाबा म टाढो स्कुल जान्न
6: म पनि स्कुल जान्न मम्मी
7: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
8: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
7: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तला सलङ मालिका झोला पसल छँदैछ नि
2: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
9: बाइक कभर रेनकोट विभिन्न ब्रान्डका छाता
2: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका तीन पुच्छार बजार थारिङ एमाले चोकबाट छगर तल
9: काठमाडौँ जाने बाटोपट्टि
2: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 98167045 54
9: 98167045 47
10: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले अनि दबाई लिएर आए जमाने फर्केछ पहिला जस्तो थियो मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस् त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो त्यसलाई कसैले पनि हेला त
11: पहिला मलाई विश्वास लागेन यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई बाबाले जान्छ भन्दैन खै मलाई त हुन्न होला जस्तो लाग्छ अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने जडीबुटीले के होला र भन्ने सोध्थ्यो पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो अनि गएर ल्याउनु भयो खानुभयो पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ
12: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ मोबाइल 98550-50934 ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512-40934

0: पावर वाला चश्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चश्माहरू अब एकै ठाउँमा।
1: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चश्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा।
0: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चश्मा 5 मिनटमै तयार गरिन्छ।
1: विभिन्न ब्रान्डका सनग्लासेस फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चश्माहरू पाइन्छ।
0: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843662616 र 9810323354।
1: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
2: रेडियो बिहानी 97.6 मेगाहर्ज।
3: दादा म त आज स्कुल जान्न।
4: म पनि स्कुल जान्न मम्मी।
5: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
6: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
5: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
2: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
6: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
2: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट 6 घर तल
6: काठमाडौँ जाने बाटोपट्टि।
2: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454।
6: 9861705454।

0: बुढा आज इन्टरभ्यु थियो के भयो त
1: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि भोलिबाटै काममा जाने
0: होइन के भन्छ कसरी नि
1: कसरी हुनु नि आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पाए
2: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ प्रोप्राइटर रितेश परियार सम्पर्क मोबाइल नम्बर 9849185810 9849185810
3: मैले गहना लिएर थिएँ
4: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिस होइन अनि कहाँबाट लिएर आने गहना
3: नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट
4: अनि अघि नै भन्नु पर्दैन त कम बाढी छैयो
5: हजुर हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सिक्री औठी मंगलसूत्र हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहनासँग नयाँ गहना पनि साटिन्छ त्यति मात्र होइन कम्प्युटरबाट नापतोल पनि गरिन्छ
3: आरके सुन चाँदी पसल नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसी प्रोप्राइटर राजेन्द्र र शैली सम्पर्क मोबाइल नम्बर 9841639953
5: बाजेदेखि नातिसम्म विश्वासाम्रो माथिसम्म सुन चाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम आरके सुन चाँदी पसल
6: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले अनि दबाई लिएर आएँ जमानी फर्केछ पहिला जस्तो थियो मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने जस्तो त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो त्यसलाई कसैले पनि हेलाचो नगरोस्
7: पहिला मलाई विश्वास लागेन यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने जडीबुटीले के होला र भन्ने सोध्थ्यो पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो अनि गएर ल्याउनु भयो खानुभयो पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ
8: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ मोबाइल 9855509334 ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855409334

0: रेडियो बिहानी 97.6 MHz
1: विगत 15 वर्ष देखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98 41 68 67 64 98 41 68 67 64।
2: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
3: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
4: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
3: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
4: सानोदेखि ठुल्ठूला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
5: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98 510 97 838 र 98 032 40 723।
0: रेडियो बिहानी 97.6 MHz।
6: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
2: छैन सर, के सोचिरहनु भएको छ?
6: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
2: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
3: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ, सम्पर्क नम्बर 98 51 10 88 78 र 98 088 88 778।
7: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
8: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै गऱ्यौँ।
9: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ, मोबाइल 98 550 50 934, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98 512 40 934।
10: नेपालका वरिष्ठ विशेषज्ञ डाक्टरहरूबाट सामान्य समस्यादेखि जटिल रोगसम्मको सफल उपचार गजुरी अस्पतालमा।
11: दैनिक रूपमा ज्वरो आउने, खोकी लाग्ने, पुरानो दम, मुटु दुख्ने, पुरानो ग्यास्ट्रिक, पेट फुल्ने, अल्सर, मृगौलाको पत्थरी, पिसाब पोल्ने, महिलाहरूको महिनावारी गडबडी, सानो पेट दुख्ने, युनाङ्गमा घाउ खतिरा आउने, सेतो पानी बग्ने, हाड जोर्नी भाँचिएको या मर्किएको, छमछम गर्ने एवं कमर दुख्ने, घुँडा दुख्ने वा सुन्निने समस्याहरूको परीक्षण,
10: चिलाउने, छालामा देखिएको दुबी, दाद, लुतो, कोठी, त्यस्तै नाक कान घाँटी सम्बन्धी समस्याहरूको सफल उपचारका साथै बाल बालिकामा भएको समस्याको समाधानका लागि गजुरी अस्पताल, गजुरी 1 गजुरी बजार धादिङ, फोन 010 40 23 29।
12: प्रबन्ध निर्देशक राम कार्की, मोबाइल 98 450 89 394।
13: पावरवाला चस्मा, जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
14: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
13: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावर वाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
14: विभिन्न ब्रान्डका सनग्लासेस, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
13: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843062616 र 9810323754।
14: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।

0: 37
1: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।

0: 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारिदाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
1: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
2: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 010-520-470, 9851-87882, गोल्ची बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90। ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम चन्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
3: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै

0: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
1: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा।
0: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
1: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
0: प्रोपाइटर बिट्टु विश्वकर्मा सम्पर्क नम्बर 9843062616 र 9810323754।
1: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
2: बाबा बाबा म चाँडै स्कुल जान्न।
3: म पनि स्कुल जान्न मम्मी।
4: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
5: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
4: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछा बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
6: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
7: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
6: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार धादिङ एमाले चोकबाट तल
7: काठमाडौँ जाने बाटोपट्टि।
6: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454
7: 9861705544।
8: सानो हुन्छ है, अहिले त दोहोरो जुहार लाग्छ।

0: यता जाउँ आफै उता जाउँ आफै हैरानै भए भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारिदाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिम्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
3: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
2: 98-511-87-882 गोल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
4: रेडियो बिहानी 97.6 मेगाहर्ज
5: बाबा बाबा म त आज स्कुल जान्न
6: म पनि स्कुल जान्न मम्मी
7: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
8: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
7: किन नहुनु नि हामीले धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि
2: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
9: बाइक कभर रेनकोट विभिन्न ब्रान्डका छाता
2: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ सोलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट 6 घर तल
9: काठमाडौँ जाने बाटोपट्टि
2: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 98-61-70-45-54
9: 98-61-97-65-47

0: रेडियो बिहानी 97.6 MHz।
1: बुढी हेर त लाऊ।
2: आहा, कति राम्रो मंगलसूत्र राखेको छ र अनि व्यवस्थापनको काम पनि कसरी भइरहेको छ भन्ने चासो यतिखेर सर्वत्र उठिरहेको छ। भोटेकोशी बाढ़ीमा परेर ज्यान गुमाएकाको शव काठमाण्डुमा पनि व्यवस्थापन हुने भएको छ। काठमाण्डुमा प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले शव काठमाण्डुमा व्यवस्थापन गर्न लागेको बताउनु भएको छ। एउटा सरकारी वन क्षेत्रमा व्यवस्थापन गर्ने भएका छौं। पौडेलले भन्नुभएको छ, फिसलिङदेखि गोलाघाटसम्म संकलन भएर पहिचान नखुलेका शव चितवनमा व्यवस्थापन गरिएको थियो। दश भदौमा आएको बाढ़ीले शवगृहले थेग्न नसकेपछि चितवनमा करिडोरमै कुहिने अवस्था आएको थियो र देशभरका अस्पताल जम्मा 600 शव व्यवस्थापन क्षमता रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार 987 शव प्राप्त भइसकेका छन्। त्यसमध्ये करिब 100 शव काठमाण्डु आइपुगेका छन्। काठमाण्डुमा उपयुक्त ठाउँ पत्ता लगाउन निकै कसरत गर्नु परेको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो। उहाँले भन्नुभएको छ, 3-4 दिनको लगातारको प्रयासपछि मात्रै ठाउँ पत्ता लगाउन सकेका छौं। सरकारले पहिचान नभएका तथा व्यवहारिसे शव व्यवस्थापन निर्देशिका 2078 अनुसार शवहरूको व्यवस्थापन गर्न थालेको छ। निर्देशिकामा संकलित शवको मुशुल्का, शवको प्रारम्भिक पहिचान, थप विधिको प्रयोग गरेर शवको पहिचान, शनाखत, अभिलेखीकरण, संकेत चिन्ह राख्नुपर्ने प्रावधान छ। यस्तै भोटेकोशी बाढ़ीमा मृत्यु भएका मध्ये पोखरा लगेका 78 शवको आज व्यवस्थापन भएको छ। जिल्ला विपद व्यवस्थापन समिति कास्कीले शवलाई जमीन मुनि व्यवस्थापन गरेको हो। पोस्टमार्टम तथा डीएनए संकलन सहित पहिचानका लागि आवश्यक पर्ने सम्पूर्ण सबूतहरू सुरक्षित राखिएपछि पहिचान नभएका शवहरू सामूहिक रूपमा व्यवस्थापन गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरूङले जानकारी दिनुभएको छ। रसुवा बाढ़ीमा ज्यान गुमाएर पहिचान हुन नसकेका शवको पहिचानमा चीनले पनि सघाउने जनाएको छ। चीनले डीएनए पहिचान विज्ञहरू नेपाल पठाउने तयारी गरेको छ। चीनका विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले नियमित प्रेस ब्रिफिङका क्रममा आज उक्त जानकारी दिएका छन्। विज्ञसँगै चीनले डीएनए परीक्षण उपकरणहरू, ड्रोन जलशुद्धिकरण उपकरण समेत पठाउन लागेको छ। बाढ़ीपछि फेला परेका शवको पहिचान गर्न नेपालमा सकस परिरहेको छ। धेरै दिन नदीमा डुबेका ती शवहरू पहिचान गर्न सकिने अवस्थामा छैनन्। त्यसका लागि डीएनए परीक्षण एकमात्र विकल्प बनिरहेको बेला चीनबाट विज्ञसहितको टोली र उपकरण सहयोग हुन लागेको हो। गत बुधबारको बाढ़ीपछि दिनदिनै शव प्राप्त भइरहेका छन्। मंगलबारसम्म कम्तीमा 1000 शव संकलन भइसकेका छन्। सम्पर्कविहीन हुनेको संख्या आज बिहानसम्म 3916 पुगेको छ। यता नुवाकोटको विदुर नगरपालिका 10 पर्ने बेत्रावती स्थित एउटै घरभित्रबाट 24 शव निकालिएको छ। जिल्ला प्रहरी कार्यालय नुवाकोटका एसपी विपिन रेग्मीका अनुसार बेत्रावतीको उत्तर गया मिनीमाट भएको घरबाट 24 शव निकालिएको हो। आफ्नो क्षमताले भ्याएसम्म खोजेर 24 शव निकालेका छौं। अरू ठाउँमा अझै खोज्न बाँकी छ, एसपी रेग्मीको भनाइ छ। निकालिएका शवको मुसुल्का गरेर पहिचान गर्ने काम भइरहेको छ। दश पदौमा रसुवाको भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीका कारण एउटै घरभित्र यति ठूलो संख्या मानिस मृत फेला परेका हुन्। बगाएका मध्ये अहिलेसम्म 987 जनाको शव फेला परिसकेको छ र यता रसुवाको भोटेकोशीमा आएको बाढ़ीपछि सम्पर्कविहीन भएका भन्सार अधिकृत नकुल शर्माको शव गोर्खाको त्रिशुली नदी किनारामा भेटिएको छ। जिल्ला प्रहरी कार्यालय गोर्खाका डीएसपी राजकुमार श्रेष्ठले शव गोर्खातर्फको नदी तटीय क्षेत्रमा फेला परेको जानकारी दिनुभएको छ। भोटेकोशी नदीमा आएको बाढ़ीपछि रसुवा र नुवाकोटका जलविद्युत आयोजनामा हराइरहेका तथा सम्पर्कविहीन मध्ये ठूलो संख्यामा अझै उद्धार हुन सकेको छैन। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इप्यानको तथ्याङ्क अनुसार अझै पनि 11 जलविद्युत आयोजनाबाट 894 जना सम्पर्कविहीन छन्। सबैभन्दा ठूलो संख्या रसुवा स्थित माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजनामा सम्पर्कविहीन छन्। 216 मेगावाटको निर्माणाधीन आयोजनामा 573 जना अझै हराइरहेका छन्। तीनजनाको उद्धार भए पनि अरू ठूलो संख्या सम्पर्कमा आउन सकेको छैन। आयोजनामा हराइरहेका मध्ये करिब 300 जना सुरुङभित्र काम गर्ने कामदार रहेको बताइएको छ। माथिल्लो त्रिशुली 3A आयोजनाको सुरुङभित्र फँसेकाको उद्धारका लागि सोमबार प्रयास जारी रहेको थियो। 60 मेगावाटको आयोजनाको सुरुङमा उद्धार टोलीले 24 घण्टा काम गरे पनि अहिलेसम्म भित्र फँसेकालाई उद्धार गर्न सकेको छैन। यस्तै माथिल्लो त्रिशुली 3B आयोजनामा पनि आइतबारदेखि हराइरहेकाहरूको खोजी कार्य आयोजनामा पनि हराइरहेकाहरूको खोजी कार्य जारी छ। प्रतिनिधि सभाको बैठक भोलिका लागि आह्वान हुने भएको छ। प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समिति बैठकले यस्तो निर्णय गरेको हो। भोलिको बैठकमा महाविपदबारे सभामुख डोलप्रसाद आर्यले विशेष प्रस्ताव पेश गर्ने तय भएको छ, जसमाथि सबै दलका नेताले बोल्नेछन्। 10 भदौमा रसुवाको भोटेकसी नदीमा आएको विनाशकारी बाढ़ीले ठूलो जनधनको क्षति पुर्याएको छ। बाढ़ीसँगैको गेग्रानले भोटेकसी नदीको बहाव एकाएक बढ़ाउँदा पनि नदी आसपासका बस्ती सड़क पुल तथा जलविद्युत आयोजनामा क्षति पुगेको छ। यता राष्ट्रिय सभाबाट रसुवा बाढ़ीबारे विशेष प्रस्ताव पारित भएको छ। आज बसेको सभामा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले विशेष प्रस्ताव प्रस्तुत गर्नुभएको थियो, जसलाई सभाले सर्वसम्मत रूपमा पारित गरेको छ। यही भदौ 10 गते रसुवाको भोटेको सीमा विनाशकारी बाढ़ीका कारण ठूलो जनधनको क्षति भएको छ। उक्त बाढ़ीमा परेर ज्यान गुमाएका प्रति राष्ट्रिय सभाले श्रद्धांजली अर्पण गरेको छ। सांसदहरूले रसुवामा गएको विनाशकारी बाढ़ीपछिको अवस्थाबारे सरकारको ध्यान आकर्षण गराएका छन्। राष्ट्रिय सभाको शून्य समयमा बोल्दै उनीहरूले सरकारले गरिरहेको खोजी उद्धार र राहत वितरणको विषयमा सरकारको ध्यान आकर्षण गराएका हुन्। नेपाली कम्युनिष्ट पार्टीका सांसद नरबहादुर विष्टले राहत वितरणमा एकद्वार प्रणाली नभन्न सरकारलाई सुझाव दिनुभएको छ। राज्यले राहत दिने विषयमा एकद्वार प्रणाली भनेको छ। विपत्तिको बेला एकद्वार प्रणालीले थप मान्छेलाई आक्रान्त बनाउँछ, त्यसले कड़ा निगरानी गरेर राहत वितरणलाई सुचारू गराउन अनुरोध गर्छु उहाँले भन्नुभएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नवील ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नवील ब्याङ्कमा खाता छ कि छैन त?

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। पूर्वाधार विकास मन्त्रालयले रसुवाको भोटेको सिन्धीमाएको बाढ़ीबाट प्रभावित नागरिकलाई सामान्य अवस्थामा फर्काउन 21 दिनभित्र प्रारम्भिक पुनर्स्थापना तथा आवश्यक व्यवस्थापनका काम अघि बढ़ाउने गरी कार्यदल गठन गरेको छ। कार्यदलले प्रभावित क्षेत्रका सड़क, पुल, खानेपानी, पुनवास, झोलंगे पुल, भग्नावशेष व्यवस्थापन, संचार तथा स्वास्थ्य लगायतका क्षेत्रमा आवश्यक कामको पहिचान, समन्वय र कार्यान्वयनमा सहजीकरण गर्नेछ। साथै सम्बन्धित सरकारवाला निकाय र एजेन्सीलाई परिचालन गरी कामको नियमित अनुगमन र रिपोर्टिङ पनि गर्ने भएको छ। नेपाल भौगर्भिक समाजले भदौ 10 गते बिहान रसुवाको भोटेको सिमाएको बाढ़ीपछि त्रिशुली नदीको अवस्था र बाढ़ीले पारेको प्रभावबारे स्थलगत अध्ययन गरेको छ। अध्यक्ष भास्कर खतिवड़ा सहितको प्राविधिक टोलीले नुवाकोटको देवीघाटदेखि धादिङको कृष्णवीरसम्मको बाढ़ी प्रभावित क्षेत्रमा अध्ययन गरेको हो। टोलीको प्रारम्भिक प्राविधिक अध्ययनमा त्रिशुली नदीले आफ्नो बाढ़ीको बगरभित्र बहावको दिशा उल्लेखनीय रूपमा परिवर्तन गरेको पाइएको जनाएको छ। बाढ़ी अघि रहेको नदीको भौगोलिक तथा भू आकृतिक संरचना कतिपय स्थानमा स्पष्ट रूपमा पहिचान गर्न नसकिने अवस्थामा पुगेको र नयाँ ठाउँमा गेग्रान तथा माटो थुप्रिएको टोलीको निष्कर्ष छ। देवीघाट क्षेत्रका केही स्थानमा 10 मिटर भन्दा बढ़ी गेग्रान थुप्रिएको टोलीले जनाएको छ। महादेव फाँटभन्दा माथिका कृषि जमीनमा समेत ठूलो मात्रामा बाढ़ीले ल्याएको गेग्रानले पुरिएको पाइएको छ। नुवाकोटको बितूर नगरपालिका 1 र 9 नम्बर ओडामा आउजाउ गर्न त्रिशुली नदीमा तुइन जडान भएको छ। 10 पदौमा भोटेको सी नदीमा आएको विनाशकारी बाढ़ीसँगै यी दुई ओडाबीचको सम्पर्क टुटेको थियो। सर्वसाधारण नागरिक आउजाउ गर्न सहज होस् भनेर मंगलबार बिहान तुइन जडान भएको हो। तुइन जडान गरेपछि जोखिम मोलेरै भए पनि मानिसहरू वारिपारी आउजाउ गरिरहेका छन्। बाजुरा जिल्लाको स्वामी कार्तिक खापर गाउँपालिका 2 का 3 बस्तीमा भाइरल ज्वरोको संक्रमण फैलिएको छ। गाउँपालिकाका परिवगर छुट्टरी र बालुवा बस्तीमा पछिल्लो एक सातादेखि बालबालिकादेखि वृद्धवृद्धासम्म ज्वरो र अन्य स्वास्थ्य समस्याबाट प्रभावित भएका छन्। वर्षाका कारण गाउँमा खानेपानीको मुहान बगाएपछि स्थानीयले खोलाको पानी प्रयोग गरेका थिए। सोही दिन पानी पिएपछि गाउँमा भाइरल ज्वरोको प्रकोप फैलिएको गाउँपालिका अध्यक्ष भरतबहादुर रोकाईले जानकारी दिनुभएको छ। बिरामीको अवस्था बुझ्न तथा उपचारका लागि गाउँपालिकाले स्वास्थ्य शाखा प्रमुख पारस बहादुर साईसहित स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा पठाएको छ। महाकाली नदीमा पानीको बहाव बढ़ेपछि आज बिहानैदेखि कञ्चनपुरको गड्डाचौकी नाकाको आवागमन प्रभावित बनेको छ। महाकाली नदीमा जलस्तर बढ़ेसँगै पश्चिमी नाका गड्डाचौकी भएर नेपाल भारत आवजावत गर्ने चार पाङ्ले सवारी साधनलाई शारदा ब्यारेज बनबासा पुल आवागमनमा रोकिएको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ। इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी प्रमुख वरिष्ठ नायब निरीक्षक जीवन गुरूङले गरिएको मापन अनुसार महाकाली नदीमा पानीको बहाव 1,12,000 क्यूसेक पुगेको जानकारी दिनुभएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: एनबीएल सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर
3: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
3: विशेषताहरू ₹2 करोड़ कर्जा सुविधा,
2: घर तथा अपार्टमेंट खरीद, घर निर्माण तथा मरमत सम्हार गर्न
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: एकमात्र डीटीएच सेवा डिस होम डिस होम खुशीको कनेक्शन
1: यो हो नेपाली रेडियो
0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाकी खबर। चीन सरकारले नेपाल चीन बीचको उत्तरी नाका तातो पानी पारिरहेको झ्याङमु पोर्ट अनिश्चितकालका लागि बन्द गरिएको जानकारी ईमेल मार्फत दिएको छ। सम्भावित विपदलाई ध्यानमा राख्दै चीन सरकारले तातो पानी भन्सार कार्यालयका भन्सार अधिकृत तुलबहादुर पाण्डेलाई सो जानकारी गराएका हुन्। हामीलाई उहाँले ईमेल गर्नुभएको छ। पाण्डेले चिनिया अधिकारीले पठाएको ईमेललाई उद्धृत गर्दै भन्नुभएको छ, केही समयका लागि झाङमु पोर्ट बन्द गरेका छौं, कहिले खोल्छौं भनेर जानकारी अर्को ईमेलमा पठाउनेछौं उहाँले भन्नुभएको छ। उहाँका अनुसार चिनिया अधिकारीले रसुवा बारी र त्यसले पुर्याएको क्षतिलाई मध्यनजर गरी झाङमु पोर्टबाट भन्सार कार्य बन्द गर्नुका साथै त्यहाँका कर्मचारी प्रशासनलाई माथिल्लो सुरक्षित स्थानमा सारिएको छ। अब खेल खबर। म्याग्दी जिल्ला भलिबल संघले चौथो म्याग्दी भलिबल कप आगामी असोजको तेस्रो साता धौलागिरी गाउँपालिकाको मुनामा आयोजना गर्ने भएको छ। गौमती खत्री विकास कोषको मुख्य प्रायोजनमा हुने प्रतियोगिता असोज 14 देखि 18 गतेसम्म धौलागिरी गाउँपालिका 3 मुना फालियागामा रहेको धन जनता माध्यमिक विद्यालयको प्रांगणमा हुनेछ। म्याग्दी जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाका अनुसार प्रतियोगितामा म्याग्दी जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालयका खेलाड़ीले सहभागिता जनाउनेछन्। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। भोटे कोशी विपत्तिको सातौं दिन आज पनि खोजी र उद्धार कार्य जारी, शव व्यवस्थापनमा चुनौती। काठमाण्डुमा पनि पहिचान नभएका शव वन क्षेत्रमा व्यवस्थापनको तयारी। चीनले डीएनए पहिचान उपकरण सहित शव चिन्न विज्ञ टोली नेपाल पठाउने। जलविद्युत परियोजनाको टनेलमा फँसेकाहरूको उद्धार प्रयास जारी। रसुवा र नुवाकोटका आयोजनामा अझै 894 जनाको उद्धार हुन सकेन। बाढ़ीपछि त्रिशुलीको बहाव परिवर्तन हुँदा करिडोर आसपासका क्षेत्र जोखिममा। राष्ट्रिय सभाबाट रसुवा बाढ़ीबारे विशेष प्रस्ताव पारित। राहत वितरणमा एकद्वार प्रणाली नभन्न सदस्यहरूको सरकारलाई सुझाव। प्रतिनिधि सभाको बैठक भोलिका लागि आह्वान। विपत्तिपछिको राहत उद्धार र पुनस्थापनाबारे छलफल हुने। तातो पानी पारीको झ्याङमु पोर्ट अनिश्चितकालका लागि बन्द। बाढ़ीको जोखिमका कारण चीनले नाका बन्द गरेको हुन सक्ने अनुमान। कर्मचारी र प्रशासनिक संरचना पनि सुरक्षित क्षेत्रमा सारियो। सीमावर्ती क्षेत्रमा थप सतर्कता। र म्याग्दी भलिबल कप असोज 14 देखि हुने, जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालयका खेलाड़ीले सहभागिता जनाउने। अवस्थ नेपाली खबर अहिलेलाई यति नै। अपरान्ह 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्। नमस्कार।

0: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाल बिस्तारै यो बानी स्वभाव बन्दै गयो बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा कुत्रिके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्न लाग्यो जिन्दगी न हो सधैँ किन एकनास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
1: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना
3: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो मज्जाको म्युजिक

0: Divet oni karobar sa cilej sanga. Busy life easy, banav day har ek din. Global Smart Plus Life ko pesma banking.
1: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेक को 200 Mbps इंटरनेट 7 महिना को लागि मात्र ₹5,700 मा। साथ ही क्यारो टीवी एप मा पाउनुहोस् 200 भन्दा बढी HD र SD टीवी च्यानलहरू। वाईफाई 6 सहित को सुपर फास्ट इंटरनेट र IPTV अब क्लासिक टेक मा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुने छन्।
2: तपाईं अहिले सुन्दै हुनुहुन्छ रेडियो NRN 99.1 सबैका लागि सूचना।
3: नेपाली रेडियो नेटवर्क रेडियो NRN 99.1 मा यो हो मज्जाको म्युजिक।

0: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1
1: मा यो हो भाउजू कता जान लागेको हतार हतार गरेर
2: हेर्नु न बाबु छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि
1: ल त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ
2: हजुर तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ अनि सुन्नुहोस् त बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ
1: इन्द्र मोबाइल सेन्टर नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि सुबलाभ पोलिक्लिनिक सँगै प्रोपाइटर इन्द्र श्रेष्ठ सम्पर्क नम्बर 9849241111 9849241111 विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ प्रोपाइटर रामजी परियार फोन नम्बर 9141867764 9141867764
3: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
4: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
3: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरुम फिटिङका सामान ल्याउन तनाव छैन त
4: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
3: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीभीसी पाइप सीपीभीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस
5: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
3: 9851-87882 गोल्छे बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
6: रेडियो बिहानी 97.6 MHz
7: अफिसको डेकोरेसन त सबै सकियो अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने कहाँ गएर किन्ने होला
8: छैन सर के सोचिरहनु भएको छ
7: हेर न बाबु अफिसको डेकोरेसन त सबै सकियो यो टेक्निकल सामानहरू किन्नु पर्ने कहाँ गएर किन्ने होला
8: ल सर हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता
9: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ
7: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ सम्पर्क नम्बर 9851-108878 र 9808-88778
6: रेडियो बिहानी 97.6 MHz
10: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले अनि दबाई लिएर आएँ जमानी फर्केछ पहिला जस्तो थियो मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने जस्तो त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो त्यसलाई कसैले पनि हेलाचो नगरोस्
11: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
12: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512940934।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज।
1: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
2: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
3: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
1: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
3: ल भाइगो हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
2: किन नि बाबा?
3: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
2: हस् बाबा।
4: कृष्ण सप्लायर्स दार्जिलिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिबल सिन्हा।
5: सम्पर्क मोबाइल 97140131429।
6: पावर वाला चश्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चश्माहरू अब एकै ठाउँमा।
7: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चश्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
6: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावर वाला चश्मा 5 मिनटमै तयार गरिन्छ।
7: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
6: प्रोप्राइटर बिट्टु विश्वकर्मा, सम्पर्क नम्बर 9843062616 र 9810323754।
7: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज
1: रेडियो बिहानी समय संकेत यति बेला अपराह्नको 4 बज्यो।

0: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने खत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर गुप्ताबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470 98511-87882 गल्छी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
3: बाबा बाबा म चाँडै स्कुल जान्न
4: म पनि स्कुल जान्न मम्मी
5: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
6: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
5: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि
2: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
7: पाइप कभर रेनकोट विभिन्न ब्रान्डका छाता
2: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार धादिङ एमाले चोकबाट 6 घर तल
7: काठमाडौँ जाने बाटोपट्टि
2: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 98617045 54
7: 98617045 47
8: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: रेडियो बिहानी 97.6 मेगाहर्ज।
1: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु द। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
2: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ, हजुरलाई के थाहा?
3: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
1: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
3: ल भाइको हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
2: किन नि बाबा?
3: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
2: हस् बाबा।
4: कृष्ण सप्लायर्स धादिङ बेसी पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
5: सम्पर्क मोबाइल 97140131429।
6: गोर्खा चौतारी म्युजिक प्रस्तुत गर्दछ।

0: नमस्कार, म लोक तथा दोहरी गायक राजन कार्की। पान खायो मायाले चुना हालेर, ज्यान खायो मायाले चुना हालेर पछिल्लो समयमा मैले गाएको यो बजारमा आएको गीतलाई हजुरले हेरिसकेपछि यो युट्युब च्यानललाई पनि सब्सक्राइब गर्न चाहिँ नभुल्नुहोला।
1: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
1: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
2: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
1: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 010-520-470, 98511-87882, गोल्सी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
3: बाबा बाबा, म टाढो स्कुल जान्न।
4: म पनि स्कुल जान्न मम्मी।
5: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
6: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
5: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
1: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, पाइप कभर।
3: बाबा बाबा, म टाढो स्कुल जान्न।
4: म पनि स्कुल जान्न मम्मी।
5: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ।

0: छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सोलाङ मालिका झोला पसल निलकण्ठ नगरपालिका 3 पुच्छार बजार थालिन एमाले चोकबाट 6 घर तल
1: काठमाडौँ जाने बाटोपट्टि।
0: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98167045 54
1: 98167045।

0: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512409334।
3: बुढी हेर त, लाऊ।
4: आहा, कति राम्रो मङ्गलसूत्र कहाँबाट ल्याएको?
3: कहाँबाट हुनु नि? मैले दिदी बहिनी सुनसारी गरगहना उद्योगबाट ल्याएको नि।
4: हजुर, हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनसारीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
5: दिदी बहिनी सुनचाँदी गरगहना उद्योग, नीलकण्ठ नगरपालिका, वडा नम्बर 3, शान्त बजार, धादिङ। प्रोप्राइटर मेनुका बराइली। सम्पर्क नम्बर 98182473, 98165749588, 98165749588।
6: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार। फोन नम्बर 98141667064, 98141667064।
7: रेडियो बिहानी समय संकेत, यति बेला साँझको 5 बज्यो।

0: नया नेपालको नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम प्राकृतिक प्रकोप। कार्यक्रम सुनेर आशीषित हुनुहोस्।

0: प्रिय श्रोता, आज यस कार्यक्रममा तपाई सबैलाई हार्दिक स्वागत छ। यी दिनहरूमा हामी कुरा गर्नेछौ जब तपाईको पूरै संसार परिवर्तन हुन्छ। के विध्वंसले वृद्धिको लागि मौका दिन सक्छ? हाम्रो दैनिक जीवनमा धेरै कठिन परिस्थितिहरू आउँदछन् र परमेश्वरले हामीलाई ती परिस्थितिहरू हाम्रो व्यक्तिगत वृद्धिको लागि मौकाहरू हुन् भन्ने महसुस गरेको चाहनुहुन्छ। आउनुहोस्, यसै सिलसिलामा हामी कार्यक्रम सुन्नेछौ।
1: संकटमा शान्त हुनु, संकट पछिको वृद्धि, निराशामाथि विजय हुनु, बाल बालिकाहरूलाई सुरक्षित महसुस गर्न सहायता गर्नु, संकटको परिचय, विपत्तिबाट निको हुने चारवटा अवस्थाहरू, चरणहरू। विगतमा घटेका केही घटनाहरूले हामीलाई यो देखाउँछन् कि केही मिनट भित्रै जीवन उलटपुलट हुन सक्छ। घरहरू भन्दा पनि ठूला ठूला समुद्रमा उठ्ने छालहरूले किनाराका गाउँहरूलाई तिनीहरूका घरहरू, बाली नालीहरू र व्यापारहरू समेत त्यहाँ काम गर्ने र जिउने मानिसहरूलाई स्वात्तै पारेर लगिदिएको छ। जमिनभित्रैबाट हल्लिएर आएको भूकम्पले घरहरू हल्लिएर भत्कँदै मानिसहरूमाथि ढलेका छन्। दुःखलाग्दो कुरा, हाम्रो संसारमा जहाँ धेरै गरीबहरू छ त्यहाँ नै यो किसिमको अकल्पनीय विध्वंसले प्राय स्थान लिएको पाइन्छ। त्रसित संसारले प्रतिक्रिया दिने वाचा गर्छन् र वास्तवमा तिनीहरूले गर्छन् पनि, तर विश्वव्यापी आर्थिक संकटको कारणले तिनीहरूले गरेको प्रतिज्ञाहरू पूरा हुन पाउँदैनन्, किनभने यी संकटको कारण उनीहरू आफै पनि त्यही संकटबाट भएर गइरहनु परेको हुन्छ। जुन आर्थिक संकट हो, यस विपत्तिबाट कसरी बच्ने भनेर बुझ्नु हाम्रो समझभन्दा पनि परको कुरा हो। तपाईँको घर र तपाईँको परिवारका धेरै सदस्यहरू तपाईँले गुमाउनु भएको होला। हुनसक्छ तपाईँ पनि घर ढल्दा त्यसभित्र परेर थिचिएको अवस्थाबाट तपाईँलाई कसैले तानेर निकाली तपाईँ बाँच्नु भएको होला। यसरी बाँचेको व्यक्तिको रूपमा भएर तपाईँको मानसिक स्थिति कमजोर भई स्तब्ध हुनुभएको पनि हुन सक्छ। संकष्टको बेला अन्यलमा पर्नु र आफ्नो संसार अब केही कसरी पुननिर्माण गर्ने भनी उपाय नसम्झनु स्वाभाविकै हो। यो काम पुनः शुद्ध गर्न सम्भव भए तापनि तपाईँ विस्मत हुन सक्नुहुन्छ। अब यो कार्यक्रमको श्रृंखला संकट र संकट व्यवस्थापनको बारेमा केही आधारभूत सूचना बाँडचुट गर्नको लागि तयारी गरिएको छ। हामीलाई आशा छ यसले तपाईँलाई तपाईँ संकटबाट भएर जाँदै गर्दा सहायता गर्नेछ। यस दुःखदायी घटना अघि तपाईँले दैनिक रूपमा आइपर्ने संकटहरूको बारेमा थाहा पाइसक्नु भएको हुन सक्छ। आज हामीले तपाईँलाई दिने सामग्रीले पनि तपाईँलाई अझ बढी सहायता पुग्नेछ। आउनुहोस्, अब हामी केही शब्दहरूको परिभाषा हेर्दै शुरू गरौं। विपत्ति अर्थात संकट भनेको के हो? अमेरिकाको न्यूयोर्क स्थित मेन्टल हेल्थ वेबसाइटको कार्यालयमा केही अति उत्तम सामग्रीहरू उपलब्ध छन्। यो सामग्री सामान्य आधारभूत किसिमको छ र यसले हामीलाई बुझ्नको लागि सहायता पुर्याउनेछ। विपत्तिलाई आपतकालीन स्थिति भनेर परिभाषित गर्न सकिन्छ। विशेष गरेर अचानक भई परि आउने यो आपतकालीन अवस्था हो जसले जीवनको ठूलो क्षति वा बिगार गर्दछ, अथवा यसले गर्दा कठिनाई, जल प्रलय, हवाई जहाजको दुर्घटना अथवा व्यवसायमा असफलता हुने जस्ता कुराहरू समेत हुने गर्छन्। धेरै जसो समय विपत्ति र संकटले शरीरहरूमा पनि असर पार्दछ र राम्ररी काम गर्न सकिँदैन। केही मानिसहरू अरू मानिसहरूभन्दा अझ धेरै संकटको जोखिममा परेका हुन्छन्। वास्तवमा असक्त औषधिको समस्या परेका अथवा औषधि उपचार गरिरहेका मानिसहरूले धेरै संघर्षमय जीवन बिताउनु पर्ने हुन्छ। सामाजिक सहयोगको सञ्जालमा नभएका मानिसहरू, श्रीमान गुमाएका विधवाहरू वा सम्बन्ध विच्छेद भएकाहरू र भाषाको समस्या भएकाहरू अझ उच्च जोखिममा परेका हुन्छन्। यसमा उमेरको क्षेत्र पनि पर्न सक्छ। संकटको बेलामा बालकहरू, वृद्ध मानिसहरूलाई धेरै कठिनाई हुन्छ। आफ्ना आमा बुवाहरू गुमाएका बाल बालिकाहरूको अवस्थालाई कल्पना गर्नुहोस् त। सायद सम्पूर्ण परिवारका सदस्यहरू गुमाएकाहरूलाई पनि तपाईँ कल्पना गर्न सक्नुहुन्छ। एउटा व्यक्तिले संकटलाई कसरी लिन्छ भन्ने कुरा उसले विगतमा आघातलाई अनुभव गरेको थियो कि थिएन भन्ने कुरामा भर पर्दछ। यदि तपाईँको जीवनमा संकट र आघात पूर्ण घटनाको इतिहास भएर तपाईँले त्यसको सिमाना ठिक प्रकारले गर्नु भएको भए, वा तपाईलाई ठीक किसिमले त्यो बेला सामाजिक सहायता नभएको भए तपाईले अहिले भोगिरहनु भएको संकटले अझ बढी तपाईलाई उच्च जोखिममा पुर्याउँदछ। मानिसहरूले अनुभव गर्न सकेका र तिनीहरूले मानसिक संविज्ञात्मक र शारीरिक स्वास्थ्यमा फर्कने क्षमताका लागि चंगाईका धेरै तहहरू छन्। मानिसहरू संकटमा परेको बेला देखा पर्ने लक्षणहरूलाई अब हामी हेरौं। शारीरिक लक्षणहरूले हामीलाई अन्योलमा पार्न सक्छन् र तिनीहरूले हामीलाई स्पष्ट रूपमा सोच्न असक्षम बनाइदिन्छन्। शारीरिक लक्षणहरूमा थकावट, आघात, घृणा, टाउको दुख्ने, चिटचिट पसिना आउने, मांसपेशीहरू दुख्ने, आलस्य हुने तथा दाह्रा किक्ने आदि जस्ता समस्याहरू देखा पर्दछन्। संज्ञानात्मक वा सोचाइका लक्षणहरूमा स्मरण शक्तिमा ह्रास आउने, ध्यान दिन नसक्ने समस्याहरू, निर्णय गर्न कठिनाई तथा हिसाब किताब गर्न कठिन हुने जस्ता समस्याहरू विद्यमान हुन्छन्। संविज्ञात्मक लक्षणहरूमा चिन्ता, भयभीत हुने, अनुभवहरू शोक र पीड़ितसँगको परिचय, व्यक्तित्व लोप र आफैलाई वा अरूहरूको हानि नोक्सानी गर्ने अनुभूति जस्ता कुराहरू पर्दछन्। मानिसहरू सुत्न वा निदाउन सक्दैनन् अथवा त्यसको विपरीत पूर्ण रूपमा सुत्न सक्छन्। तिनीहरू केवल सुत्न मात्र चाहन्छन् किनकि यो मानसिक तनावबाट मुक्त हुने कुरा हो। तिनीहरू सुत्न वा निदाउन मात्र सक्छन्, कोही कोही चाहिँ आँखाबाट लगातार आँसु मात्र झारिरहने हुन्छन्। हामीहरू मध्ये कतिपयको कटु स्वभाव हुन सक्छ र कतिपयको चाहिँ अरूलाई व्यङ्ग्य गर्ने बानी हुन सक्छ, जसले गर्दा अझै बढी संकट थुप्रिन सक्ने सम्भावना रहन्छ। अति सावधानी पनि एउटा समस्या हुन सक्छ। त्यो चाहिँ ती स्थानहरूमा जोखिम देखिनु हो जहाँ हुन कसैलाई पनि मन पर्दैन। कहिलेकाहीँ मानिसहरूको लागि त्यस्तो दृश्यहरू वा अवस्थाहरू छोड्नु महत्वपूर्ण हुन्छ, तर तिनीहरू त्यसो गर्न चाहँदैनन्। त्यस्तो अवस्थालाई तपाईँले कसरी नियन्त्रण गर्नुहुन्छ जबकि त्यहाँ कुनै आधिकारिक नियन्त्रक हुँदैनन्? म तपाईँहरूसँग विपत्तिका मनोवैज्ञानिक अवस्थाको बारेमा बाँड्न चाहन्छु। धेरै जसो साहित्यहरूमा चारवटा अवस्थाहरू हुन्छन् भनेर उल्लेख गरिएको छ। तपाईँले यसलाई रेडक्रसद्वारा तयार पारिएको सामग्रीमा पाउनुहुन्छ। यो होस् रेडक्रसले यी चारवटा अवस्थाहरूलाई परिभाषित र व्याख्या गर्ने काम धेरै राम्रोसँग गरेको हुन सक्छ। विश्वव्यापी रूपमा रेडक्रसको वेबसाइटले मानिसहरूका विभिन्न भाषामा मात्रै यी चारवटा अवस्थाहरूलाई प्रस्तुत गरेको छैन, तर तिनीहरूलाई देशको संस्कृति सुहाउँदो रूपमा पनि प्रस्तुत गरिदिएको छ। पहिलो अवस्था ओजस्विक हिरो हो। यो अवस्था प्रभावपछि तुरुन्तै आउँदछ र त्यो समय हो जब तपाईँले यथार्थवादी र ओजस्विक देख्नुहुन्छ। त्यति बेला मानिसहरू चाहिने भन्दा बढी परोपकारी बन्न चाहन्छन्। तपाईँले मानिसहरूले अतुलनीय कामहरू गरेको निकै राम्रा र रोचक गवाईहरू सुन्नु भएको होला। दोस्रो अवस्था हनीमुन अवस्था हो। यो प्रतीकको रूपमा एक हप्ता वा दुई हप्तादेखि संकटकालीन अवस्थापछि छ महिनासम्म जहाँ सुकै दौड़िरहेका हुन्छन्। यो बाँडचुन गर्ने, सहायता गर्ने, उच्च रूपमा समाजसँग गाँसिने समय हो र यो समयमा हरेक व्यक्ति यसरी व्यस्त हुन्छ। वास्तवमा यो संकट कति भयावह छ त्यसमा भर पर्दछ। अर्को अथवा तेस्रो अवस्था भनेको मोह या भ्रम दूर गर्ने अवस्था हो। यो अवस्था संकटकाल बितेको दुई महिनादेखि करिब एक वा दुई वर्षसम्म हुन्छ। निराशको अनुभव, रिस, अप्रसन्नता र तितोपन वा निको पारिने र सहायता पाउने कुराबाट वञ्चित भएपछि यो हुन्छ। भारतीय सागरमा आएको सुनामी र हालसालै आएको भूकम्पले छेदविच्छेद बनाएका ठाउँहरूको हकमा जहाँ ती महाविपत्ति समाप्त भए ती ठाउँहरूमा यो अवस्था ठिक किसिमले शान्त भएर जान सक्छ। त्यस्ता अवस्थाहरूमा हामीले दुई महिनासम्म कुर्नु पर्दैन किनभने त्यहाँ छोडिने पो हो कि भन्ने कुरो अपेक्षा र डर हुन्छ र वास्तवमा मानिसहरूले अपेक्षा गरेका धेरै व्यवस्थाहरूले पुननिर्माण गर्न नसकिने गरी भत्किएका र लामो समयसम्म हुने गरी बनाउन नसकिने किसिमका संरचनाहरूलाई मात्र बनाइरहेका हुन्छन्। माया वा भ्रम दूर गर्ने कुरा चाहिँ त्यो हो जहाँ मानिसहरू रिसाउँछन्, निराश हुन्छन् र लत्तो छाड्छन्। अन्त्यमा चौथो अवस्था निको पारिने अवस्था हो। यो विपत्तिबाट निको पार्न धेरै वर्ष नियमित लाग्न सक्छ। शारीरिक तथा संवेगात्मक पुनर्लगानीले स्थान लिन्छ। अब उत्तम घटनाको चंगाईको दृश्य प्रभावकारिताको एउटा नयाँ तह हुन्छ। हामी प्राय घट्दै गएको देख्न सक्छौ। यसको अर्थ हामीले मानिसहरूलाई कार्य गरेको तल्लो तहमा इंकित गरेको पाउँछौ। समुदाय र देश समेत कहिलेकाहीँ दशकौंसम्म निको भएको अवस्थामा हुँदैनन्। सफलता वा असफलताको ठूलो परिणाम देशको अर्थतन्त्रमा भर पर्दछ र प्रभावकारी र इमानदार सरकार ठिक ठाउँमा छ कि छैन भन्ने कुरामा पनि भर पर्दछ। सम्भवत तपाईँले धेरै ठाउँहरूको बारेमा सोच्नु भएको हुन सक्छ जोहरूले एकदम ठूलो संघर्ष गरिरहनु परेको छ र तिनीहरूलाई प्रहार गरेको संकटले गर्दा उनीहरूको संस्कृति, सन्दर्भ र संवेगात्मक जीवन दुवैमा राम्ररी अगाडि बढ्न सकेका छैनन्। आजको सेसनको निम्ति केही अन्तिम विचारहरू। जे भए तापनि तपाईँ त्यस विपत्तिबाट टाढा हुनुहुन्छ भने तापनि तपाईँले अझै पनि प्रार्थना गरेर, स्वयं सेवकको काम गरेर वा रूपियाँ पैसा तथा स्रोत साधनहरू सहयोग गरेर सहायता गर्न सक्नुहुन्छ। मैले भनेका प्राय यी चारवटा अवस्थाहरूलाई स्मरण गर्नुहोस् र त्यहाँबाट पाउनुभएका सूचनाहरूलाई छान्नुहोस्। दुःखमा परेका, बाँचेका कतिपय मानिसहरू भयभीत भएका छन् र तिनीहरूको मोह वा भ्रम दूर भएका छन् अनि त्यसैबाट कार्य गर्दछन्। तिनीहरूलाई अलिकति भए पनि दया गर्नुहोस्। संकटपछि तत्कालीन प्रक्रियाको बीचमा मानिसहरूका अनुभवहरू अद्वितीय हुन लागिरहेका छन् अनि तपाईँले आफैलाई र विभिन्न किसिमले विपदमा परेर संकट भोगिरहेका तपाईँहरूको वरिपरि भएका मानिसहरूलाई समेत अलिकति भए पनि दया गर्नुहोस्। यसको कारणले गर्दा यदि कसैलाई सुत्न र निदाउन समस्या भइरहेको छ भने र तपाईँ र ती मानिसहरू जोहरू त्यो समस्याबाट टाढा हुनुहुन्छ भने तपाईँ सोचिरहनु भएको छ भने त्यहाँ कुनै पनि छाल वा तरंग आउनेवाला छैन। त्यसमा डराउनु पर्ने केही छैन। तिनीहरूलाई तपाईँले दया गर्नु महत्वपूर्ण हुन्छ किनभने तिनीहरूले ती सबै कुराहरूमा संवेगात्मक वास्तविक तहहरूको अनुभव गरिरहेका हुन्छन्। त्यसैले तिनीहरूलाई अलिकति भए पनि दया गरिदिनुहोस्। अनि तेस्रो कुरो म तपाईँहरूलाई स्मरण गराउन चाहन्छु, त्यो हो व्यक्तिगत प्रतिक्रियाहरू र आशयहरूले विभिन्न समयमा निको पार्ने काम गर्दछन्। कसै कसैलाई एक रात खराब सपना अर्थात समस्याहरू आउन सक्छन् अनि कसै कसैलाई भने एक हप्ता वा महिनौ दिनसम्म यस्ता चुनौतीहरूसँग संघर्ष गर्नुपर्ने हुन सक्छ। दुई हप्ता भन्दा बढी हुने अनिन्द्रा, चिन्ता फिक्री तथा बेचैनी र आशाविहीनता सामान्यतया रहिरहन सक्छन्। तर त्यस्ता संकटपछि तुरुन्तै शुद्ध हुने चुनौतीहरू सामान्य संकटका प्रतिक्रियाका अंशहरू हुन्। त्यसैले जब तपाईँ यी कुराहरूलाई विचार गर्नुहुन्छ तब तपाईँले थोरै भए पनि दया गर्नुहोस्, थोरै भए पनि समय दिनुहोस्, एकले अर्कालाई सुनिदिनुहोस् र आशा गर्नुहोस्। प्रश्नहरू: विगतका संकटहरूबाट तपाईँले आफ्नो बारेमा के सिक्नुभयो? दुई, विपत्तिबाट निको हुने अवस्थाहरू के हुन्? तीन, निको हुने सम्बन्धमा होसियार हुन तपाईँले आफ्नो र अरूहरूको निम्ति के कस्तो प्रक्रिया अपनाउन सक्नुहुन्छ?
2: प्रिय श्रोता, केही बिन्दुमा धेरै जसो बाँचेकाहरूले भन्दछन्, यी कुराहरू मलाई होइन तर अरू मानिसहरूलाई भएको हो। भजन संग्रहको लेखकले 55 अध्यायमा भनेको छ, ढुकुरको जस्तो मेरो पखेटा भएको भए त म उडेर जाने थिएँ र विश्राम लिने थिएँ, उडेर म टाढा जाने थिएँ र मरूभूमिमा म बस्ने थिएँ, आधी र तुफानबाट म टाढा जाने थिएँ तर म परमेश्वरलाई पुकार्छु र उहाँले मेरो स्वर सुन्नुहुन्छ। परमेश्वरले हाम्रो र तिनीहरूको स्वर सुन्नुहुन्छ। चाहे निको हुने बेलामा त्यो हुरी आँधी बेरी वा हुरी बतास नै किन नहोस्, त्यो हुरी बतास आएको बेला प्रार्थना गरिरहेका ती बाँचेका मानिसहरूले परमेश्वरले तिनीहरूका पुकार सुन्नुहुन्छ भन्ने ज्ञानमा सान्त्वना पाउन् भनेर हामी तिनीहरूको लागि प्रार्थना गरौं। प्रिय श्रोता, टीडब्ल्यूआर नेपालले तपाईँलाई भुलेको छैन भन्ने तपाईँले थाहा पाउनु भएको होस् भन्ने चाहन्छ।
3: प्रिय श्रोताहरू, तपाईँहरूले यो कार्यक्रम TWR360.org मा पनि सुन्न सक्नुहुनेछ।

प्रिय श्रोताहरू, आजको कार्यक्रम सुनि तपाईँलाई कस्तो लाग्यो? आशा गर्छौ निश्चय नै आशिषमय भयो होला। यदि यस कार्यक्रम प्रति तपाईँको कुनै प्रश्न, जिज्ञासा र सुझाव छन् भने, साथै बाइबल सम्बन्धी कुनै पुस्तक पुस्तिका प्राप्त गर्न चाहनुहुन्छ भने निर्धक्क साथ हामीलाई पत्रचार गर्नुहोला। पत्रचारको लागि हाम्रो ठेगाना TWR नेपाल, GPO बक्स नम्बर 8975, EPC 2561, काठमाडौँ नेपाल। SMS को लागि एनटिसी प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9847036579 भने, एनसेल प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9813300690, फोन नम्बर 01551100353, र साथै हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन गरी अनलाइन मार्फत रेडियो पनि सुन्न सक्नुहुनेछ।

0: 우리 에러다 라우.
1: 아하, 코디 람로 몽가 수트라. 까바데 라고.
0: 까바데 오노니. 멀리 디리바니 순사리 거거나 우드그바다 라고니.
1: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
2: दिदीबहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818-3274-73 9861-7549-88 9861-7549-88
3: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
4: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
3: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
4: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
3: इन्द्र मोबाइल सेन्टर नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै। प्रोप्राइटर इन्द्र श्रेष्ठ, सम्पर्क नम्बर 9849241111 9849241111। विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोप्राइटर रामजी परियार, फोन नम्बर 9141-68-67-64 9141-68-67-64।
5: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
4: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
5: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
4: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
5: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस
6: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470
5: 9851-87-882 गोल्सी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज
1: लस हे मेबे फेबेमा रंगमाजे आरसीसी दिम गोरा सहारदिन प्रे रखोरमा नगफारममा असिन चमटार की टनेलमा सिंगबै सुर सिंगजेपल मुबा होले सिंगबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो होइ रोमा हुजुरिमी टिम फिटिङ सिंगबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असेम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रयुर्नाले बजार कोर्ब आहि नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 01052470 असेम 98511 87882 फोन सिन्जिम सेगो है रोमा
2: ओहो हैन के हो अझ हातमा सुनको औठी पनि
3: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि
2: ए हो र त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ देशीमा
3: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा घडी रेडियो टिभी डिस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ
2: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ
3: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ
2: प्रोप्राइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98411 97913 र 98139159
4: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो
5: बुढा आज इन्टरभ्यू थियो के भयो त
6: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि भोलिबाटै काममा जाने
5: होइन के भन्छ कसरी नि
6: कसरी हुनु नि आज रिभर रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा
5: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाइ गरिन्छ प्रोप्राइटर रितेश परियार सम्पर्क मोबाइल नम्बर 98491580 810 98491580

0: अफिसको डेकोरेशन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
1: होइन सर, के सोचिरहनु भएको छ?
0: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
1: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
2: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
0: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका तीन बेच बजार धादिङ, सम्पर्क नम्बर 9851108878 र 9808878778।
3: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
4: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थेँ। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै पऱ्यौँ।
5: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चोक नारायणगढ, मोबाइल 9855509034, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ, 9855409034।

0: ओहो होइन के हो अझ हातमा सुनको औठी पनि
1: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ

0: त्यसले आउनुहोस् हाम्रो यो कार्यक्रमलाई अघि बढाउँ। आजको दिनलाई चाहिँ म एउटा जिज्ञासाबाट चाहिँ सुरु गर्न चाहन्छु। त्यो के हो भने विश्वास गर्ने जीवन सधैँ सहज हुँदैन। कहिलेकाहीँ हामी गलत वातावरण, झुटो बोली र तनावपूर्ण परिस्थितिको बीचमा पनि जिउनुपर्छ अथवा हामी जिइरहेका हुन्छौं। अनि यो अवस्थामा चाहिँ हामीमा बेचैनी आउँदाखेरि चाहिँ त्यस समयमा चाहिँ हामी कसरी स्थिर रहन सक्छौं?
1: भाइ, यो जिज्ञासा तपाईँको मात्रै होइन, हामी सबै मानव जातिको हो। यी यस्तै कुराहरूलाई हामी आजको अध्ययन तीर्थयात्रीहरूको गीतमा हेर्नेछौ। यहाँ हामी एक पीड़ित हृदयको पुकार, हाम्रो सहायता पहाड़हरूबाट होइन तर स्वर्ग र पृथ्वी सृष्टि गर्नुहुने परम प्रभुबाट आउँछ। उहाँ कहिल्यै सुत्नुहुन्न, कहिल्यै उग्नुहुन्न। उहाँ आफ्ना जनहरूको निरन्तर रक्षक हुनुहुन्छ। दिन होस् वा रात, उहाँको सुरक्षा सधैँ रहन्छ भन्ने एक महान सत्यलाई यो अध्ययनको यात्रामा हेर्दै यो जिज्ञासालाई हामी सम्बोधन गर्नेछौ।
0: भनेपछि दाई, आजको भजन संग्रहको अध्ययनले चाहिँ हामीलाई कठिन यात्रामा पनि परमेश्वरलाई पुकार्न, उहाँमाथि भरोसा गर्न र उहाँको घरमा आनन्द लिन चाहिँ सिकाउने रहेछ, होइन त?
1: अवश्य पनि भाइ। त्यसैले आदरणीय श्रोताहरू, जीवन एक प्रकारको यात्रा हो। कहिलेकाहीँ हामी संघर्ष, डर र अन्यलको बाटो हुँदै जान्छौं, तर यी भजनहरूले हामीलाई सम्झाउँछन् हाम्रो सहारा परमेश्वर हुनुहुन्छ, हाम्रो सुरक्षा उहाँमा छ र हाम्रो आनन्द उहाँको उपस्थितिमा छ।
0: हजुर, साँच्चै नै आदरणीय श्रोताहरू, आज तपाईँ पनि चिन्ता, असहजता, पीड़ामा हुनुहुन्छ भने आजको अध्ययनले तपाईँलाई उत्साह र हौसला दिनेछ। त्यसैले आउनुहोस् हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई हामी शुरू गरौं।
2: प्रभु येशु ख्रीष्टको मधुर र उच्च नाममा तपाईँ सबैलाई मेरो जय मसीह। अनि यस बाइबल अध्ययन कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। आउनुहोस् मित्र, हामी छोटो प्रार्थना गरेर आजको वचन अध्ययनलाई आरम्भ गरौं। जीवित अनि सामर्थ्य बुबा, हामी तपाईँलाई धन्यवाद, स्तुति, प्रशंसाको भेटी चढाउँदै आउँदछौ। विशेष गरेर प्रभुजी, तपाईले हाम्रो जीवनमा महान कार्य गर्नुभएको लागि, तपाईँको उपकारको लागि, भलाइको लागि, कृपाको लागि धन्यवाद दिन चाहन्छौ। किनकि प्रभु, तपाईँ सधैँ नै हाम्रो स्तुति, प्रशंसा, धन्यवादको योग्य प्रभु हुनुहुन्छ। प्यारे प्रभुजी, म प्रार्थना गर्न चाहन्छु प्रत्येक श्रोताहरूको लागि। मलाई थाहा छैन यस बेला उनीहरूको स्थिति कस्तो होला, तर प्रभु तपाईँलाई थाहा छ। यदि तिनीहरू दुःखमा छन्, आँसुमा छन्, बिमारमा छन्, कठिनाईमा छन् भने प्रभुजी, तपाईँ उनीहरूलाई साथ दिनुहोस्, उनीहरूमाथि कृपा गर्नुहोस्, दया गर्नुहोस्, तिनीहरूको समस्याबाट छुटकारा दिनुहोस्, मुक्त गर्नुहोस्।

वर्ता के गरिने हो? योद्धाका तीखा बाण, पोथ्राका रूखका आगोका ढुङ्ग्रो समेत मसेकमा परदेशी भइरहेको र केदारका पालहरूका बीचमा बसेको हुनाले मलाई धिक्कार छ। शान्तिलाई घृणा गर्नेहरूका बीचमा मैले मेरो वासस्थान बनाएको छु। म त शान्तितर्फ छु, तर जब म बोल्छु तिनीहरू लड़ाईतर्फ हुन्छन्। मित्र, हामीले पढेको यो भजन एक सबभन्दा अचम्मको भजन हो र यो वर्तमान घड़ीसँग प्रासंगिक छ, विशेष गरी इसरायल राष्ट्रको लागि। यो भजनमा त्यो यात्री मुसाफिर परदेशी कहाँ रहेको छ सो कुराको भन्दछ। पाँच पदमा हेर्नुहोस्, यहाँ भनिएको छ, मोसेकमा परदेशी भइरहेको र केदारका पालहरूका बीचमा बसेको हुनाले मलाई धिक्कार छ। मोसेक को थियो? ओ, याप्तेको एक छोरा थिए। उत्पत्ति 10 अध्याय 2 पदले हामीलाई याप्तेको छोराहरूको बारेमा बताउँछ। याप्तेका छोराहरूबाट अन्य जाति राष्ट्रहरू जातिहरू आयो र आज इसरायल पूरा विश्वभरि अन्य जातिहरूको बीचमा छरपट्ट छरिएर बसेको छ। तिनीहरू मोसेकमा बस्दछन्। केदार इस्माइलको छोरा थियो। के यसले तपाईंलाई केही कुरा भन्छ? यस पदमा उल्लेखित परदेशी तीर्थयात्री मुसाफिर अरबहरूको बीचमा रहिरहेको थियो। यो आजको घड़ीसँग पनि एकदमै प्रासंगिक छ, होइन र? यो कुराको ध्यान दिनुहोस् कि पद दुईमा उनी चित्कार छोड्छन्, भन्छन्, हे परमप्रभु, झूठ बोल्ने मुख र छल गर्ने जिब्रोबाट मलाई जोगाउनुहोस्। यो यस्तो सुनै पर्दैन कि ऊ असल छिमेकीहरूको बीचमा बसिरहेका थिए। त्यो मानिस जो मोसेकमा परदेशी भइरहे उसलाई छक्काइएको छ, निन्दा गरिएको छ अनि विश्वासघात गरिएको छ। म विश्वास गर्दछु कि यहुदीहरू जस्तो धेरै छक्काइमा निन्दा गरिएको र सतावट गरिएको कुनै जाति कुनै मानिस छैन। आज हामी अल्पसंख्याको बारेमा धेरै कुरा सुन्ने गर्छौं, तर चाखलाग्दो कुरा यो छ कि यहुदीहरूले सम्पूर्ण राष्ट्रहरू र मानिसहरूको बीचमा आफ्नो बाटो मार्ग बनाउन सक्षम भए, तर उसलाई पूरा समय आलोचना गरिन्दछ। यहुदी विरोधी अभियान शताब्दी शताब्दीदेखि उदाएको छ, तापनि यी तमाम संकष्टको बीचमा यहुदीहरू जीवित रहन योग्य भइरहेका छन्। यहुदीहरू अन्य जातिहरूको बीचमा र संसारमा मानिसहरूको बीचमा अल्पसंख्या समूह हुन् र तिनीहरू निन्दा, कपट, झगडाहरू, समस्याहरू र बोझहरूको स्थानमा रहेका छन्। अनि यो तपाईं र मेरो निम्ति पनि भन्न सक्छ।